0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201552।
8: मोबाइल 9746000454।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अय्या मरेमी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै।
10: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
13: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 9806577272।

0: नमस्कार तथा सुप्रभात काया कहिरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 24 गते बुधबार, सन 2026 जुलाई 8 तारीक असार कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाँकेको कोहलपुर एफएम 101.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्य जन्तु द्वन्द बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
3: यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले गर्छ नि त।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
4: फोन 01-5121-0012-5121-00 97418-0206-96,
1: वेबसाइट www.nec.edu.np।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2024 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। कसुर र भूमिकाको आधारमा उनीहरू विरूद्ध कीर्ति ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गोविन्द चौधरी कांग्रेसका पूर्व सांसद आङकावा शेर्पा हर्ज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी बिचौलिया हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। अदालतले यो प्रकरणलाई राज्य विरूद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खगलल पुर्याएको टिप्पणी गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो। यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुलतवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ। मुलतवीमा राखिएका फरार 8 प्रतिवादीमा अशोक पोखरेल धीरेन्द्र राई दीपा हुमागाई निरज राई राजेश अर्याल मोहनराज राई विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ। विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ। मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाइ छ। बैंकले मौद्रिक नीतिलाई अलग बनाउनुपर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अप्नाएको टिप्पणी विज्ञहरूले गरेका छन्। गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औजारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो। विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यसपटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन। गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,00 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यसपटक आफ्नो प्रथालाई तोडेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
0: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई छबुधे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोटेको टिप्पणी गर्नुभएको छ। संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए चार दल, कान्तिपुर दैनिकमा खबर छ। काया कैरनमा मानव वन्यजन्तु द्वन्द बढ्नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
13: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने, आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी, संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन्। बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ। बाघ, चितुवा, हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ। हात्ती, गैंडा, बँदेल जस्ता वन्यजन्तुले बाली, नाली, घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन्। अहिले बसाई चराईका कारण गाउँघर रित्तिदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्नै नसक्ने अवस्था आएको गुनासो गर्छन्। खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त? थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतका साथमा।
4: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वन्यजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो। त्यस अघिका केही दशकमा चोरी, सिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो। वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए। तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढ़ेको भनेर गुनासो आयो। बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढ़िया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए पनि तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिन लाग्यो बाँदर।
4: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ। तर 4 वर्ष अघि भएको गणना अनुसार 355 पुगेको छ। त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ। यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 को हाराहारीमा पुगेको छ। किसानलाई दुःख दिइरहेको बाँदर, बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन्। त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ।
5: सनसेट ल नै प्रयोग गर्ने हो नि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तुको हकमा चाहिँ जस्तै बाघको कुरा, बाघको द्वन्द कसरी गर्ने, बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा, यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो, त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिले काहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ, त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएको छ, बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो।
4: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ।
5: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ, मेरो गाउँको भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गा थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के भन्छ, सजिलो खानेकुरा खाने हो नि।
4: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ, तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो, बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने है, ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले नै गर्छ नि त। हाम्रो दुईटा फाइदा हुन्छ, तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने बनाउने कुरा नि थियो भने त्यस्तो नै हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनिटर पो गर्ने हो त हामीले त, अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्ने।
4: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो, उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ, त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ।
5: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस्, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन, बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने।
2: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय। काठमाडौँ किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ। खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दवाब दिइरहेको छ। पासवान केही दिन यता कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ, तर भेट्नु भएको छैन। ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ। आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ। आश्रममा सुख दुःख जीवन चलिरहेको छ, तर अहिले सरकारले छाड्न दवाब दिइरहेको छ। सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ। 25,000 लिएर होल्डिङ सेन्टर छाड्नेलाई मात्रै यस्तो भत्ता दिने जनाएको छ। 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000 दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ। 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। तीन वर्ष यता डेंगी संक्रमण वर्षेनी घट्दै गएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले हिजो प्रकोपजन्य रोगको बारेमा आयोजना गरेको विमर्श कार्यक्रममा जानकारी दिएको हो। महाशाखाको तथ्याङ्क अनुसार सन् 2023मा 52,790, सन् 2024मा 41,865 र सन् 2025मा 8,925 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। इपिडेमियोलोजी कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार स्थानीय निकाय खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना निरन्तर सफाई अभियान बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको उहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति समुदाय स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको उहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
0: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हकित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकितमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिकको भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 25,000 कतारी रियालसम्म जरिवाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई चित्र आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
1: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै 4th क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर, फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्री

0: प्रश्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: कायक हिरणमा अब पालो उखानको।
0: सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
1: उखानसँगै हामी कायक हिरणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने।
1: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने, मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
0: मानव वन्य जन्तु द्वन्द बढ़नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
1: कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
0: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन रासोपाले विधानमा गरेको व्यवस्था, सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने, अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा प्रमो लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन्, भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा

0: के हाम्रो पहिचान यही नै हो त।
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
0: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: नमस्कार। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा दूध उत्पादन बढ़ेसँगै आगामी आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रकम वृद्धि। बर्ड फ्लूको त्रासले लमजुङका कुखुराको मासु बिक्री घट्यो। जिल्लामा भने संक्रमणको जोखिम छैन। प्रदूषण नियन्त्रणका लागि बेसी शहरमा वातावरण मैत्री कपड़ाको झोला वितरण र महाको बजारीकरणका लागि दोर्दी गाउँपालिकाद्वारा प्याकेजिङ सामग्री वितरण। अब समाचार विस्तारमा। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि बजेट वृद्धि गरेको छ। चालू आर्थिक वर्षमा लमजुङका लागि मात्रै 35 लाख रूपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 50 लाख रूपियाँ पुर्याएको हो। प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनको आधारमा अनुदान दिन थालेपछि कृषकहरू व्यावसायिक दूध उत्पादनमा आकर्षित भएका छन्। तुलनात्मक रूपमा जिल्लामा भैंसीको दूध उत्पादन नबढ़े पनि गाईको दूध उत्पादन भने वृद्धि भएको कार्यालय प्रमुख डाक्टर नेउपानेको भनाइ छ। कार्यक्रमको प्रभावकारितालाई ख्याल गर्दै सरकारले व्यवसायिक कृषकहरूको प्रोत्साहनका लागि बजेट वृद्धि गरेको हो। जिल्लामा गत वर्षको तुलनामा व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको छ। जिल्लामा दूध उत्पादनसँगै निर्यातमा समेत वृद्धि भएको जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले जनाएको हो। चालू आर्थिक वर्षको शुरू महिनामा दैनिक 2500 लिटर दूध निर्यात भएकोमा आर्थिक वर्षको अन्त्यसम्म आउँदा दैनिक 3500 लिटर दूध निर्यात हुने गरेको कार्यालय प्रमुख डाक्टर सुनिल नेपानेले बताउनुभयो। विशेष गरी जिल्लाको रायनस नगरपालिका अन्तर्गतको क्षेत्रमा व्यावसायिक दूध उत्पादन वृद्धि भएको डाक्टर नेपानेको भनाइ छ। अघिल्ला आर्थिक वर्षहरूमा दुग्ध उत्पादनमा लमजुङ आत्मनिर्भर देखिएको थियो। अघिल्ला आर्थिक वर्षहरूमा जिल्लामा वार्षिक 16,000 मेट्रिक टनको हाराहारीमा दूध उत्पादन हुँदै आएकोमा आन्तरिक खपत निर्यातसँगै जिल्लामा प्याकेजिङ दूध सोही मात्रामा आयात हुने गरेको थियो। तर यो वर्ष आयातको तुलनामा निर्यात बढ़ेको कार्यालय प्रमुख डाक्टर नेउपानेले बताउनुभयो। कार्यालयका अनुसार जिल्लामा उत्पादित दूध मध्ये धेरै जसो अनौपचारिक रूपमा बिक्री हुने गरेको छ। सो बाहेक घुम्ती गोठहरूमा उत्पादित दूध भने घरेलु प्रशोधन गरी घिउ बिक्री हुने गरेको छ। जिल्लाभित्रै दूध प्रशोधन तथा प्याकेजिङका लागि उद्योग नहुँदा बाँकी दूध निर्यात हुने गरेको कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये अधिक दूध भैंसीको रहेको पनि कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये 80% भैंसी र बाँकी 20% गाईको दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। पछिल्लो समय भने व्यावसायिक दूध उत्पादनका लागि रायनसका कृषकहरूलाई गाई पालन गर्दै आएका छन्। देशका विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएका समाचार सार्वजनिक भइरहेका बेला लमजुङमा पनि कुखुराको मासुको बिक्रीमा उल्लेख्य कमी आएको छ। विशेष गरी नेपाल टेलिकमको मोबाइल रिङटोन मार्फत बर्ड फ्लू सम्बन्धी सतर्कता सन्देश प्रसारण गर्न थालेपछि उपभोक्तामा त्रास बढ़ेको व्यवसायीहरूले बताएका छन्। कुखुरा तथा मासु व्यवसायका अनुसार पछिल्ला दिनमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न डराउन थालेका कारण बिक्री घटेको हो। व्यवसायीहरूका अनुसार मा माग घट्दा व्यवसाय समेत प्रभावित बनेको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार जिल्ला कुखुराको मासुको उत्पादनमा आत्मनिर्भर छ। मासु प्रयोगका लागि जिल्ला बाहिरबाट कुखुरा अत्यन्त कम आयात हुने हुँदा बर्ड फ्लूको हल्लाले जिल्लाकै किसानहरूले नै मर्कमा परेको मासु व्यवसाय गुणराज सिल्वाले बताउनुभयो। यता भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले भने जिल्लामा हालसम्म बर्ड फ्लूको कुनै संक्रमण वा जोखिम नदेखिएको जनाएको छ। कार्यालय भएका अनुसार जिल्लामा नियमित अनुगमन तथा निगरानी भइरहेको र हालसम्म कुनै नमूनामा संक्रमण पुष्टि नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्छुङका प्रमुख डाक्टर सुनिल नेपानेले बताउनुभयो। कार्यालयले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै राम्रोसँग पकाएर कुखुराको मासु तथा अण्डा सेवन गर्दा बर्ड फ्लू सर्ने जोखिम अत्यन्त न्यून रहने जनाएको छ। साथै कुखुरा पालन गर्ने किसानलाई जैविक सुरक्षाका मापदण्ड अपनाउन र कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ। प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले बेसी शहरमा वातावरण मैत्री कपड़ाका झोला वितरण अभियान शुरू गरिएको छ। डिभिजन वन कार्यालय लमजुङले प्रदूषण नियन्त्रणका लागि प्लास्टिक झोलाको विकल्पमा वातावरण मैत्री कपड़ाको झोला वितरण गरेको हो। मंगलबार बेसी शहर नगरपालिका साथ सहजी क्षेत्रका स्थानीयलाई प्रति व्यक्ति एक झोलाका दरले 100 थान झोला वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी वन अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो। प्लास्टिक झोलाको प्रयोग न्यूनीकरण गर्दै वातावरण संरक्षणमा टिवो पुर्याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा प्रदूषण तथा फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्तर्गत कपड़ाको झोला वितरण गरिएको हो। स्थानीय उपभोक्तालाई प्लास्टिकको झोलाको प्रयोग कम गर्न प्रेरित गर्दै एकपटक प्रयोग गरेर फालिने प्लास्टिक झोलाको प्रयोग घटाई पुनः प्रयोग गर्न मिल्ने कपड़ाको झोला प्रयोग गर्न आग्रह गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ प्रशासन सहायक स्मृति चौधरीले बताउनुभयो। गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयको लोगो रहेको उक्त झोला प्रति व्यक्ति एउटा गरी 600 वितरण गरिनेछ। यस अभियानले प्लास्टिकजन्य फोहोर कम गर्दै स्वच्छ र हरित वातावरण निर्माणमा स्थानीय समुदायलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। कार्यालयले सबै नागरिकलाई प्लास्टिक झोलाको प्रयोग घटाई कपड़ाका झोला प्रयोग गर्न अनुरोध गरेको छ। लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डिङ प्रवर्धन गर्ने उद्देश्यले मौरी पालन समूहलाई मह प्याकेजिङ सामग्री हस्तान्तरण गरेको छ। चालू आर्थिक वर्ष अन्तर्गत गाउँपालिका वडा नम्बर 9 हिले टक्सार स्थित लाकुरी बोट पोखरी मौरी पालन समूह र मिलीजुली मौरी पालन समूहलाई 1 केजी क्षमताका 1500 मह प्याकेजिङ डिब्ब तथा दोर्दी अर्गानिक मह लेखिएका स्टिकर प्रदान गरिएको हो। स्थानीय रूपमा उत्पादन हुने महलाई गुणस्तरीय प्याकेजिङ मार्फत बजारमा प्रतिस्पर्धा बनाउने दोर्दी अर्गानिक महको पहिचान स्थापित गर्ने तथा मौरी पालन व्यवसायलाई थप व्यावसायिक र आयमूलक बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै उपभोक्तामाझ विश्वासिलो ब्राण्डका रूपमा स्थापित गर्न प्याकेजिङ र ब्राण्डिङले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष अधिकारीको विश्वास रहेको छ। गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय उत्पादनको मूल्य अभिवृद्धि ब्राण्डिङ तथा बजारीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460585791 र 9460838662।
5: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
6: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।
8: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
9: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
8: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
9: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
8: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
9: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
10: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
9: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
8: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887777।
0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
12: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
13: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गतको इलाका संरक्षण कार्यालय भुजुङले आफ्नो कार्यक्षेत्रभित्र पाइने च्याउको विविधता पहिचान, तथ्याङ्क संकलन तथा अभिलेखीकरण कार्य सम्पन्न गरेको छ। सर्वेक्षण सिउरुङ, खिलापु, कोप्रोङ, थुर्जु, दुधपोखरी, थुर्जु, फुर्जु, ढोम, रोरोजो भुजुङ तथा भुजुङ रहु पसगाउँ कमागाउँ क्षेत्रमा सर्वेक्षण गरिएको कार्यालय प्रमुख प्रमोद राज रेग्मीले बताउनुभयो। सर्वेक्षणको क्रममा विभिन्न प्रजातिका च्याउको अवस्था फैलावट वासस्थान तथा जैविक विविधता सम्बन्धी विवरण संकलन गरी अभिलेखीकरण गरिएको कार्यालयले जनाएको छ। यसबाट संरक्षण क्षेत्रभित्र रहेका च्याउका प्रजातिको वैज्ञानिक अभिलेख तयार पार्न जैविक विविधताको अभियानलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा संरक्षण र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार प्राप्त हुने विश्वास गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40-2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस मार्फत सेवा हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनरायोगका लागि बोर्डले तोकिएको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमा भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिसन सान्चेज र कुसो हर्नान्डेजको प्रहर असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका जेके अम्दोनी सेड्रिक इटेन र रूबेन वर्गासले पेनाल्टीमा गोल गरेका हुन्। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। प्रसंगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
13: लमजुङमा दूध उत्पादन बढ़ेसँगै आगामी आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रकम वृद्धि। बर्ड फ्लूको त्रासले लमजुङमा कुखुराको मासु बिक्री घट्यो। जिल्लामा भने संक्रमणको जोखिम छैन। प्रदूषण नियन्त्रणका लागि बेसेसहरमा वातावरण मैत्री कपड़ाको झोला वितरण र महाको बजारीकरणका लागि दोर्दी गाउँपालिकाद्वारा प्याकेजिङ सामग्री वितरण। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
7: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा यहाँहरूलाई आफ्नो बच्चाहरूको तौल लिनको लागि अनुरोध गर्दछु।
0: बच्चा लिएर कता लाग्नुभयो त दाई भाउजू? हरेक महिना बच्चा लिएर स्वास्थ्य चौकी गएको देख्छु त।
8: के हुनु नि, बच्चाको तौल लिनको लागि प्रत्येक महिना जान्छु नि।
0: प्रत्येक महिना तौल लिने रे? के हुन्छ र तौल लिएर? हामीले त आफ्नो बच्चाहरूलाई केही गरेनौ त।
8: बच्चाको उमेर अनुसार तौल बढेको वा नबढेको थाहा पाउनको लागि यो गर्नुपर्छ, बुझ्नुभयो? अनि थाहा छ, बच्चाको उमेर अनुसार तौल बढेको नै उसको शारीरिक र मानसिक विकास भएको मानिन्छ। साथै तौल लिए मात्र बच्चा कुपोषित छ कि छैन भनेर थाहा पाउन सकिन्छ।
0: कति वर्षसम्म तौल लिनुपर्छ र?
8: कम्तीमा पनि बच्चा 2 वर्ष नहुन्जेलसम्म हरेक महिना बच्चाको तौल लिनुपर्छ।
0: पक्नुहोस्, त्यसो भए म पनि आफ्नो बच्चा लिएर आउँछु, अनि सँगै जाउँला।
7: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा बच्चा जन्मेदेखि 2 वर्षसम्म हरेक महिना स्वास्थ्य संस्थामा गएर बच्चाको तौल लिई बच्चाको उमेर अनुसार तौल रहेको वा नरहेको अनुगमन गर्नुहोस्।
9: पानी उमालेर पिउने, मास्क लाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
10: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
9: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
10: ए हो र?
9: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
10: बाफे, यति धेरै जोखिम?
9: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो पानी हो।
2: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।

0: नान्सी, गर्भनुने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
6: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
6: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556046244।
9: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: अनि तयो कागज के मेथिङ पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खर्खाई। अनि बैङ्गरी बैङ्करी चर्च तले लगपर्दी समलपति न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क दे दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दज्ञा सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगिना
8: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।

0: सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477269 सेवा मोडल हस्पिटल प्राली विशेषर साथ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9560 13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Sonia.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
3: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
3: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैङ्क चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनी आमा, यानि
5: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: कहिले पनि चेन्ज नहुने तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् चाहे यता प्र्याक्टिसमा होस् हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै कल्चर नै हो त्यो कानून भनेको कल्चर रहेछ कि होइन संस्कृति त हो
1: त्योसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको हो घटना बढेको भन्नेतिर पनि जानुपर्ने बेला छ बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिले भन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जङ्गल ठाउँ नपाएर के कारणले त्यस्तो अवस्थामा बारेमा चाहिँ अध्ययन गर्नु कति आवश्यक देख्नुहुन्छ
0: एकदमै यो चाहिँ गजबको विषय हो होइन मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन सूचनाको प्रविधि जुन विकास भएको छ हामीले त हात हातमा मोबाइल छ एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय हो तर एउटा तपाईँलाई मैले अब सुनाउन तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेछ द्वन्द्वहरू त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले व्यवस्थापनको कुरा म त अझ रिसर्चर हो खासै बाघैहरू गर्ने हिउँसितोहरू गर्ने होइन त अलिक एकदमै गाह्रो विषयहरू हो नि त तिनीहरू कसरी गर्ने होला होइन जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी कानूनहरू थियो कि प्र्याक्टिसहरू त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे पछि कानूनहरू कस्तो आयो भने यो बाँदरको मधेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो हामीले चाहिँ बाँदरको एकदमै हल्ला हल्ला किनभने यो व्यापक नेपालभरि हो मधेल पनि हिमालसम्म मैले भेटेछु हेर्नु बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो उम्नी वर्ष हो कि मधेलले त तपाईँलाई थाहा छ नि पायो भने फलफुल पनि खाने आलु पनि एकदमै उम्नी भेरस टाइपको होइन अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4900 मिटरमा मैले मधेल लाङटाङमा भेटेछु कि मधेलको संख्या त्यसरी बढ्यो फेरि मधेलले 10-12 एक छेलमा चाहिँ हुर्काउँछ कि अनि उसले लगभग 2 छेल हो कि 3 छेल वर्षमा पाउँछ कि तर कानून के छ त्यसलाई नमार होइन अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म नि पुगिसक्यो अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो दिउँसो गर्दैन त्यसले होइन जुन बेला चाहिँ मान्छे चाहिँ गरेका हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन बाँदरको समस्या अब बाँदरको समस्या त दुई किसिमले भएको छ एउटा चाहिँ मान्छेहरू चाहिँ सरे खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त अनि बाँदर त्यता गएको देखियो एउटा त्यो पनि हो कारण अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर पढे अब किनभने पहिला त्यो कलिङहरू गर्थे नि त कलिङ भनेको शिकार गर्थे ऐरा खेल्ने भन्ने मेरो म त मगर हो नि त हामी बेला बेला ऐरा खेल्थ्यौँ मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थे नि त होइन तिरहरू लगाउने उ गर्ने तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है व्यापारिक रूपमा होइन आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने तर पछि चाहिँ त्यो कुराहरू पनि हुन छोडे किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्नुहोस् अहिले अरू जति छन् यहाँ सहरमा छन् गाउँमा को भन्दा बुढाबुढी तपाईँको चाहिँ बाँदरको कुरा गर्नु चाहिँ म फरेस्ट क्याम्पस पढाउँछु होइन वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको थियो हेटौँडामा मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावेल चाहिँ लगिदियो हेर्नुहोस् हेरे हेरे भएन होइन त्यस्तो खालको त्यो साँच्चीकै भएको छ नन्द होइन अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले पनि त्यही गर्थ्यो तर बाघको त नम्बर सुनाएँ नि त मैले डबलिङ त जसरी डबल भएको छ बाघ लिखित रूपमा पनि के छ भने पब्लिसमा पनि निकुञ्जको ऊहरू हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 मान्छे मारिरहेको छ यो तराई आग ल्यान्डस्केप भन्छ नि पर्सा भयो चितवन भयो बर्दिया बाँकी शुक्ला फाँता होइन यो बाघ भएको थिए वरिपरि त्यो निकुञ्जको मात्रै होइन कि बाहिर पनि आउँछ नि त प्रत्येक वर्ष चाहिँ 18 मान्छे सिधै मारिरहेको छ अब बँदेलको चाहिँ अलिअलि सुनिन्छ एक दुईजना मान्छे मारेको बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो तर यो बाघ त 300% बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको छ है नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ तिनीहरूको इस्टिमेटमा आउँदैन कि त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि त्यो बच्चाहरूको गणना चाहेन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने हो नि त 4-5 होला कतिपय छुट्यो होला किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन अनि त्यसले चाहिँ 18 मान्छे मार्ने भने कल्पना गर्नुहोस् न पर वर्ष मर्ने भनेको त अझ होइन एउटा घरमा त्यस्तो भयो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ मर्ने त मरेको हो तर साइकोलोजिकल ऊ हुन्छ होइन 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भनेर भन्छ कि नेपालकै रिपोर्टले होइन जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ, किन अरू कुरा चाहिँ नापिआएन। जस्तै बाँदरले पहिला कति गर्थ्यो, पहिला संख्या कति हो त्यो थाहै छैन हामीलाई, तर हाम्रो अनुभवले
1: बढेका नै हुन् भनेर हामीले भन्न सक्ने
0: सकिन्छ सकिन्छ।
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरेर अलिकति सअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ। संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र जनसङ्ख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो। कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले संसदमा नै यो कुरा चलिरहेको छ, सायद उहाँहरूले पनि, मैले त फेसबुकमै देखिरहेको थिएँ, यो सजेसन चाहिँ पाउँ भनेर होइन, त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेछ र मान्छेहरूले नि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन। पहिला जस्तो टाल्टुले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन, यस्तो रिलिफ, त्यस्तो स्ट्राटेजीहरू छ होइन। वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन। सबभन्दा ठूलो अहिले अबको अवस्थामा के भन्दा, एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्दैछ, त्यो कानूनै छैन रहेछ कि। कानूनमा के रहेछ भने, तपाईँलाई मैले अघि हेरेर नि, यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 81 के भन्दो रहेछ, यदि कुनै वन्य जन्तुले, चाहे बाघ होस्, चाहे हात्ती होस्, चाहे बाँदर होस्, चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायलाई भनेर लेखेको छ, त्यो अर्को खेतीबालीको कुरा गर्ने, पशु चौपायलाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ। त्यो भने के भन्दाखेरि, मार्ने अर्थात् समात्ने होइन, समात्न त बाघलाई पहिले समात्न सक्ला होइन, 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक। अब पहिला यो कानून त पहिलाको, अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन। सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानूनमै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने, जस्तो हामीसँग नीति त छैन। नीति कस्तो भयो भने, बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने, नदुख्ने बनाउने। तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भनेर अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने, बाँदरको केसमा, बाघको केसमा, माथि हिउँसिदो केसमा होला होइन, भालुहरूको केसमा, अर्को बँदेलको केसमा, यिनीहरूलाई के गर्ने भनेर ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर त्यो संख्या बढ़ी भयो भने के गर्ने? ल अहिले भनिरहेको छ बाँदरको संख्या कति,
1: त्यही कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ, होइन मार्न हुँदैन किसिमको वन्यजन्तुका अधिकार कर्मी हुन्छन् अथवा को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको, तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ?
0: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पिएचडी गरिरहेको थिएँ, म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ, हिउँसित यस्तै कामहरू गरिरहेको थिएँ। एक दिन कस्तो भयो भने, त्यो हिउँसित एउटा हिउँसित गोठभित्र छिर, हेर्नुहोस् गोठभित्र छिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ, च्याङ्रा भन्छ माथि होइन, च्याङ्रा जति सबै मारिदियो रातभरिमा, हेर्नुहोस्। अनि त्यो ढोका कस्तो रहेछ भने, त्यो गोठको ढोका यसरी त्यो स्प्रिङ भएको, भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने, अनि त्यो लक हुँदो रहेछ कि, जस्तै हिउँसित भित्र छिर्यो, भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा, अनि त्यो निस्किन सकेन त्यो हिउँसित त, अनि त्यो साहु अर्थात् गोठालो गएर बिहान चाहिँ खोलेर यसो हेर्दा भित्र त हिउँसित देखेछ, बाख्रा त सब मरेछ है अँध्यारोमा, के गर्ने होइन? अब त्यसलाई चाहिँ मार्न त मिल्दैन, तर यो कानूनले त मिल्दो रहेछ, यो उसले उनीहरूले बुझेन मारेर त्यो ऊ गर्न शक्ति हो। अनि तपाईँले भनेको क्वेसनमा चाहिँ, मैले त्यो हिउँसितलाई 2 दिन जति ऊ गरेर गाउँलेहरूलाई कुरा गरेर ऊ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यू गरेर छोडिदिउँ। अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथ थियो, उहाँलाई खुसीको कुरा सुनाएँ, ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइएन। उहाँले के भन्नु भने, कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ, त्यस्तो कानून छ अरे के त्यहाँ होइन, चाहे चाहिँ लाइफ स्टकको क्षति होस्, चाहे चाहिँ पशु उपाय होस्, चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस्, अर्थात् मानिसलाई पनि झन् उनीहरूले त्यो त्यस्तो कानूनै रहेछ होइन। हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो, तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त, जस्तै यो कोठामा हामी कति अट्न सक्छौं, सिम्पल कुरा छ नि, अट्ने मात्रै होइन नि, त्यहाँ खानेकुराहरूको कुरा छ, पानीका कुरा होला होइन, हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने, कतिवटा हिउँसित भयो भने, कति बाँदर भयो भने, त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ, त्यही हो कलिङ भन्ने, त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है। अब कसरी भन्ला चाहिँ मार्नै हुन्न, त्यो त भएन नि त, इभन चाहिँ यो संसारमा भएको कानून हो कि, तर नेपालमा त्यो छैन,
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दियो,
0: बढी गइयो नि त। उदाहरणलाई सालको रोग हामीले सुन अहिलेसम्म व्यापार गर्न हुँदैन सुनै हुँदैन त्यसो भए भने कति गाह्रो छ होइन तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त यहीँ नेपालमा छ नि त ऊ नावर दिएको छैन हन्टिङ गर्न नावर दिइरहेछ त्यो नावर दिएछ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ त्यो अर्को पाटो भयो होइन सामाजिक न्याय त त्यहाँ छैन जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो त्यो छँदैछ अब तराईमा बाघको कुराहरू आएछ मान्छे 18 पर वर्ष मरिरहेछ त्यो तराईमा मर्नु त होला नि पहाडमा त होइन त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ सबैतिर गयो नि त यो फैलियो नि त यो अलिकति एलिट वर्गहरूसँग पुग्यो होला कि त्यही भएर हल्ला धेरै भयो अब हिउँसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त मान्छे पनि पीड़ितहरू भए उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त बाघको आवाज खै उठेको अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ उहाँ आफै उठाउने कुरा भयो म त स्पष्ट भन्छु होइन
1: कतिपय डराउँदा पनि रहेछ जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी थ्याक्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि अथवा
0: बोल्ने तरिका हो होइन उहाँले चाहिँ अब राजनीतिकले बोल्ने त व्यवस्थापन गर उसले भन्ने नै दियो उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्री होइन जस्तै केपी ओलीले भने जस्तो लाग्यो विरोध आयो उसले भन्ने नै त्यही हो तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त त्यत्रो विभाग छ अहिले त विज्ञान मन्त्री नै आसेकी होइन उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने त्यो एउटा विज्ञानको कुरा अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिले रहेछ त यस्तो अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने सहकार्य कसरी गर्ने त्यो कुराहरू चाहिँ हामीले किन तर्सिने
1: तपाईँले अलिकति जोड्नु पनि भयो परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने गाउँघरतिर परापूर्व कालदेखि आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ त्यसलाई चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर
0: गजब कुरा गर्नु गजब मसँग अनुभवहरू छ होइन अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन अनि काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन उनीहरूको मौसम हुन्छ टाइम हुन्छ होइन अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन तपाईँले भन्नुहुन्छ यो मगरहरूको एरियामा जानु भने बँदेलको समस्या आउँदैन यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने भने त्यसलाई गैरकानुनी नबनाउने हो भने किनभने उहाँहरू ऐरा खेल्छ जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ कुन महिनामा खेल्ने होइन हाम्रो अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन त्यो गाउँको एउटा समितिहरू हुन्छ कुन बेला चाहिँ त्यहाँ जाने उदौली उभौलीहरू हुन्छ प्रजननको समयलाई चाहिँ उ गर्ने सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाएँ त्यस्तो कानूनहरू छ नि त धार्मिक ऊ पनि छ नि त अनि पँधेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने गर्मिनलाई नमार्ने त्यस्ता कुराहरू छन् होइन खेतमै आयो भने त हान्ने हो भन्ने खालको त्यस्तो होहरू किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानूनहरू पनि छ कि तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई उ गर भने किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि होइन त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरेर चाहिँ कि यो अन्तर्राष्ट्रियहरूमा जस्तै आयल 169 अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारू के हो त्यहाँको राष्ट्रिय जनावर हो नि तर संख्या एकदमै बम भयो भने होइन अनि पठाइदिएर गर्यो उनीहरूले त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न भने अनि आदिवासीको तरिकाहरू पनि त्यो रहेछ कि पहिला किनभने तपाईँ आफै कल्पना गर्नु चितवनमा ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे पदमपुर त पछि निकालेको हामीले देखेछौँ होइन जुन बेला चाहिँ निकुञ्ज नै थिएन जुन बेला ऐन थिएन होइन त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त जुन बेला बढी हुन्छ घर घरमा आउँछ अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन त्यो व्यापार त होइन त्यो जब आउँछ हान्ने त हो त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुपर्छ त्यसलाई हामीले नलेखेको पो हो त हो होइन आवाज नआएको हो त हो
1: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम
0: नेचुरल रूपमा चाहिँ दिनु भएन तर चाहिँ भोलि चाहिँ अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको छ त्यसलाई चाहिँ व्यवसायिक होइन तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो फेरि चाहिँ व्यवसायिकतिर जोडेर व्यवसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने त्यसरी गर्न सकिन्छ जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि एक अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा अब बालीनाली चौक पशी चौपा गरेर एक अरब रुपियाँ खर्च आउँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा। यो त पैसा मात्रै जाने हो हेर्नुहोस्, त्यहाँ अपरेशन गर्ने कर्मचारी छँदैछ होइन। नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त। त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू अरू काम गर्छ, दुनियाँ छ नि त्यो कति जाँदो, यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ। हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो, त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन। यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने, यहाँ त छन् नि त मान्छेहरू विज्ञहरू छन् बिचरा होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन कस्ती गरेर गर्दा के फरक। अनि रियल चाहिँ दुःख पाउने मान्छेहरू पनि कुरा सुनौ न हामी होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौ, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ, सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङ एरिया जाने बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँमा जाने नि बँदेललाई कसरी गर्ने भन्ने सिकाउँछ, सिकाउँदैन।
1: पानी र पर्वत विशेष बदलिएर नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: प्राविधिक शिक्षा आजको आवश्यकता।
6: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
6: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
5: फोन 01-5121012-5121006, 97418-2096।
6: वेबसाइट www.nec.edu.np।

0: जटिल बन्दै गएको छ। ती धेरै यो जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
1: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने, खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, थुप्रै अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नि एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ? मुख्य चुरो कुरोतिरै गइएन कि हामीलाई रोग किन लाग्छ? जंगली जनावरहरू मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न नि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए नि तपाईँ हामीले नि अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिन ला अरे बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नि इन्ट्रेस्ट के भन्छ, सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई भन्दिन नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टेट अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको पनि एरिया हुन्छ। तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छेर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन, एउटा त्यो भयो। अर्को चाहिँ भर्खर यौँहरू त्यो 20-22 वर्ष परेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बहरजन भन्ने भनेछ, त्यो बहरजन भन्ने नि कस्ता नीति, द्वन्द कम गर्ने भने त्यही बहरजनले झन् द्वन्द बढायो होइन त, तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द, त्यो पैसाको पनि द्वन्द, जंगली जनावर मानवीय द्वन्द नै त्यही अहिले धेरै जस्तो मान्छेहरू त्यहाँ पो आयो। हामीले समाधान गर्ने भनेको त त्यो पो द्वन्द भयो कि, ल फेरि थपाउला अरे यता जंगल, फेरि बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमर हिसाबले गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रिय मानी गरिरहेछौ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि, हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ। हेर्नुहोस् हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जेमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो तर द्वन्द चाहिँ बढ़िराख्ने।
0: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको,
1: एकदमै तत्कार हो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गएर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम जस्तै हामीले यहाँ धेरै कुरा गर्न परेन, वन्यजन्तुमा अहिले इस्यू जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो नि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा, जस्तै उदाहरणलाई चाहिँ 2018-2025 चाहिँ त्यो तनहुँमा मात्रै 16 चाहिँ मान्छे मारेछ कमन लियोपार्डले, मान्छे पनि बालबालिका मारे हेर्नुहोस् त, त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउनु त निकुञ्जली हो, त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ, लग्छ त्यहाँ फेरि अर्को मारिरहेछ होइन, त्यो भयो नि त। भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिस जस्तै बाघको कुरा, बाघको द्वन्द कसरी गर्ने, बाघ कति नम्बरको कुरा नि हो कि त्यहाँ, यसमा त कुनै पिर मान्नै पर्दैन, यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ त्यसलाई ऊ गर्ने होइन, कसरी गर्ने हो होइन, कसरी व्यवस्थापन गर्ने हो, हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा

0: नि अर्थात चाहिँ ठाउँका ठाउँ उ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँका ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो उमा त लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्याला एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौं होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
1: जस्तै छुट्नै हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रो पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्ने हुँदैन भन्ने कुरा पनि जान्नु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
0: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पनि पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्न भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरे छैन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
1: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बँदेल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
0: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भन अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसैले गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको के अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ सकिन्न होइन बाघ जस्तो कुरा आयो होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारणले नै हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्रै दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्ने त्यसलाई नै कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब त हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो भने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धि हो होइन एउटा माल गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानूनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानून बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने नै भएन हिमालको लागि नि पहिला पहिला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेमिस अर्डरलाई तालिम दिन जान्थे डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो अचाल चेन्ज गरेर रहेछ अचाल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन बस्नेहरू हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने भने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो नि राहत दिन ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई होइन पर्यावरण नबिग्रनलाई अनि होटलवालाले के गर्ने भैयाले के गर्ने त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन बाघ जति पाले नि हुन्छ भन्ने होइन कि बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त कहाँसम्म लिने भोलि बखर झन् काठमाडौँसम्म लिने नारायणगढसम्म लिने होइन मान्छे पनि त बाँच्नु पर्यो फेरि
1: झन्डै 50 वर्ष भन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन लियौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ त्यो नीति अनुसार संख्या निकै बढिसक्यो अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ
0: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ नयाँ चाहिँ पढाइ गरेर आउनु भएको छ विदेश पढ्नु भएको धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो ट्रेडहरू बढ़िरहेको थियो एकदम डिजास्टरहरू हुन्थ्यो त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो जस्तै उदाहरणलाई चाहिँ देहरादूनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ पुरा चाहिँ डिएफओ र गभर्नेन्स आवरहरू त्यही हुनुहुन्थ्यो होइन अनि त्यही पढाइहरू हुन्थ्यो छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त होइन अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त तर पछि चाहिँ के भयो भने अहिले एकाडेमिक पनि यसरी हो कन्जर्भेसन यो बायोलोजी यो होइन फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानून चाहिँ छुनै हुन्न हाम्रो संविधान बद्लिसक्यो संविधानमा विभिन्न बदलिसक्यो नि त अब जस्तै उदाहरण तपाईँलाई म के दिन्छु भने ल दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेको छ तर भोलि यस्तो नि दिन आउँछ भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त अनि त्यो बेला पनि त्यही कानून लगाउने त्यो बेला कोटा दिने त्यो बेला नि दिने हो र त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि गोडमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुलाउँछ आफ्नो ज्यानलाई रिस्क लिएर होइन अनि जब बाहिर त्यो निस्किन्छ एक्सिन फ्लो गर्छ तर पछि पछि चाहिँ उसले खाना दिन नै छोड्छ कि यसो जिस्काउँछ खान दिन छोड्छ है त्यो भने के भन्दाखेरि अब आफै बाँच है भनेको होइन त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त होइन त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो तर पपुलेसन पनि म्यानेज गर्ने हो व्यवस्थापन गर्नुपर्छ जसमा कुनै ऊ छैन अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला धर्म कुन धर्म हो तपाईँले कुन चाहिँ धर्म मान्ने नेचुरल धर्म मान्ने हो त कम्पिटिसन हुन्छ एउटाले अर्कोलाई मार्ने पनि त हो नि त नेचुरल धर्म त त्यही हो तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनु पर्छ नि त
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर तिमीले अलिकति मारेर संख्या घटाऊ भन्दैदेखि हामी सक्थ्यौं तर त्यो भन्दैन हामीलाई संघीय सरकारले दिँदै दिँदैन भन्नुहुन्छ पालिकामा दियो भने कस्तो
0: तपाईँको क्वेसन मैले बुझेँ म अहिले भर्खर चाहिँ ढोरपाटन एरियाबाट फर्किया छु हिजो फर्किया हो मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो शिकार आरएस सम्बन्धी कुरा गर्न अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गरौँला भन्न भन्दा नि एउटा एमालेको भन्छ एउटा काँग्रेसको भन्छ एउटा चाहिँ कुन पार्टीको भन्छ माओवादीको भन्छ अहिले राजसभाको फेरि नयाँ भन्छ है प्रतिनिधि भन्छ पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो बरु यो चाहिँ यो घरती थरको यो थरको होइन प्रतिनिधि भन्छ नि अब यस्तो खालको समस्याहरू छँदैछ होइन त्यो यो एक प्रकारको हो यो इभोल्युसन रहेछ तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने है ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले गर्छ नि त हाम्रो दुईवटा फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो होइन त्यस्तो नै हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा होइन सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनिटर पो गर्ने हो त हामीले त उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने चेपाङमा गयो भने कति सजिलो होइन त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने मोनिटर गर्ने जिम्मा लगाउनु त उहाँलाई त्यो भने के भन्छ नि हाम्रो सरकारलाई नै आर्थिक भार परेन नि हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर
1: तपाईँ
0: त्यो कुरा एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन कोभिडको बेलामा 2-3 वर्ष कोहिरिएर आएन विदेशीहरू फेरि होइन अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि घिटी घिटी चलिरहेको रहेछ अलिअलि नखान्ति होला त्यो पैसा आउनु लगाएपछि त त्यहाँ पैसा छैन अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त।
1: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदमै धेरै गुनासो, वनको पनि धेरै कानून हामीसँग अधिकारै छैन, वनका व्यवस्थापनका कुराहरू पनि संघले हेर्ने सिधै, वन्यजन्तुहरू त झन् हामीले त्यो छुने चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ। तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर, त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो? अब दिनुपर्ने
0: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि, त्यहाँ पनि त्यो यसको मतलब जसरी गर भनेर दिने त होइन, व्यवस्थापन गर्नुहोस्। जस्तै एउटा गाउँपालिकालाई दियो, त्यो गाउँपालिकाको भित्र पनि थुप्रै समाजहरू छ, उनीहरूले पनि योजना बनाउँछ नि त। जसरी यो सामुदायिक वनको कार्ययोजना बन्यो नि, त्यस्तै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले। स्थानीय सरकारलाई दियो, स्थानीय सरकारले नै फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि। उदाहरणलाई चाहिँ एउटा ठूलो गाउँपालिका होला, जस्तै मेरै गाउँतिर कुरा गरौँ न, अहिले म गएको ठाउँ धरपाटन एरियामा, त्यहाँ पनि अहिले बन्दरको समस्या छ, बाँदरको छ होइन। त्यहाँ चाहिँ धरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन। अब उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने, ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस्। त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त, जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात सामाजिक, त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने, त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो, कुन जनावरलाई के गर्ने हो, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन, बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन। जस्तै कोही कोही ठाउँ मैले सुनेको छु, अब रुकुमतिर अरू पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर, त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन, नगरे होइन। त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पर्यो, खानीको अधिकार पो दिने भन्ने कुरा गरे। अब खानी अब बढ्छ गाह्रो भन्छ नि, खानी खानी उ गर्ने होइन,
1: त्यो ठुलो कुरा भयो त्यो चाहिँ।
0: त्यस कारणले चाहिँ असल मान्छेहरूले म चाहिँ फिल्डतिर निकै दौडिराख्ने, अस्ति एउटाले कसले सुनाउँदै थियो कि ढोरबाटन एरिया चाहिँ खानीको एरिया, तामा खानीको एरिया होइन, अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ कि, तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन। अनि उसले भन्थ्यो उता ढोरबाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नावरले खाइदियो, यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामा खानीले खाइदियो, कस्तरी मृगलाई आफ्नै बिनाले खायो, तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन। त्यस कारण त्यस्तो कुराहरू हुँदो रहेछ, त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यावर्जन गर्ने मोनिटर गर्ने त सधैँ छ नि, भोलि बिगार्यो भने उ गर्यो भने होइन।
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौँ। अवश्य हामी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौँ। व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन्, स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त अहिले तपाईँले भनिहाल्नुभयो। बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुनौ भनेर, अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्थापन कुरालाई कसरी जोड्नु पर्ला?
0: अब चाहिँ उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन, यो नसुने होइन, यो गोष्ठीको लागि गोष्ठी भइरहेको छ धेरै जस्तो, तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन, अनि यहाँ रिपोर्ट बजाउँदाखेरि त मेरो दिमागको छ, त्यो गाउँको दिमागको आएन होइन। जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा, धोरबेले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ, त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भनेकै मैले सुनेको, तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्नु भनिरहेको थिएँ कि, थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो बेलाको पऱ्यो होला, उहाँहरू गाउँलेसँग नि बस्नुभयो होला नि होइन। त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि, उहाँहरूले तरिका के हो, उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ़्यो, यो फेरि थाहा छ सबैलाई, नथा पाएन। जस्तै म आफै मलाई पनि थाहा छैन, म घुमेँ ठाउँको, म हिउँसितुवाको ठाउँतिर जान्छु, हिउँसितुवाले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो, जस्तै गोठमै छिर्नेलाई के गर्ने, त्यहाँ गोठमै छिर्ने एउटा हुन्छ कि त्यो बानी परेको गोठमा छिर्न सखा पार्ने, अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो।
1: सबभन्दा वन्यजन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि, जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्सी भनेर बानी परेको, चितुवाको पनि त्यस्तै, त्यो गोठमा छिर्ने हिउँ चितुवा पनि, बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ,
0: त्यो त गर्नुपर्छ, त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापनै हो। अब हेर्नुहोस् यहाँ जू है नजिकै छ होइन, यसरी व्यवस्थापन गर्ने होइन नि त, यो खुनबाला जुद्ध शमशेर पालक हो, उसले चाहिँ रमाइलोको लागि राखेको होइन, रिक्रिएसनको लागि राखेको, अनि अहिले पनि हाम्रो जू त त्यही छ त, त्यही एरिया छ। अहिले त झन् त्यहाँ अरू ठाउँमा बाहिर कोभिड छैन, त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन, भने हामी कस्तो वैज्ञानिक काम गरिरहेको छौँ त होइन। त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन, भनेको ठोक्ने भनेको बन्दुकले ठोक्ने होइन कि उसले स्ट्राटेजीले ठोक्ने, पैसा दिनुपर्नेलाई तुरन्तै दिने। यहाँ त कस्तो भन्नुहुन्छ त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे, त्यो पनि उहाँ जस्तै म त हिमालतिर नै जाने नि, अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन, अनि फेरि पाँच दिन लाग्यो होइन, त्यो 10,000 होइन उसको त 20,000 खर्च भयो होइन, त्यो पनि अझ पाउने कि नपाउने ठेगाना छैन हेर्नुहोस्। त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त, यस्तो गर्ने यस्तो त्यस्तो छ। त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै, बर्दिया र उमा फरक हुनसक्छ नि त चितवन फेरि होइन, मान्छे फरक हुनसक्छ, त्यहाँको संस्कृति फरक हुनसक्छ, त्यहाँको समस्या फरक हुनसक्छ। त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँसितुवाको कुरा छुट्टै भयो, बँदेलको त नेपालभरि भयो। यो बँदेल पनि फेरि दुई किसिम छ कि, एउटा बँदेल चाहिँ यहाँ अलि दुःख दिइरहेको, एउटा बँदेल चाहिँ यहाँ यो शिवपुरी निकुञ्ज छ नि नागार्जुनमा, पहिला चाहिँ रस्साले उपहार दिएको बँदेल छ कि, त्यो बाहिरबाट आएको बँदेल भयो। त्यो मान्छेले नबुझ्ने कुरा दुईटा रहेछ, एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन, विदेशी भनेको सबै मिचा आउँदैन विदेश, जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा, के फुल भन्छ त्यसलाई, ज्याकारान्डा होइन, त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो, त्यो चाहिँ इन्भ्यासिभ होइन कि, त्यो आफै फैलिँदैन कि, हामीले
1: हुर्काउनै
0: पर्छ, नर्सरीमा फेरि गर्नु पर्यो। तर अर्को चाहिँ त्यो एक्जोटिक हो, विदेशी त हो तर त्यो आफै फैलिने कि, जस्तै बनमारा होइन, त्यो चाहिँ के हो त्यो त्यो मारा नै हो बनमासा, त्यो बँदेल पनि त्यस्तै रहेछ कि हेर्नुहोस्। थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बँदेल त हेर्नुहोस्, माथि अलि ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको, यस्तो ऊ हुँदो रहेछ कि, माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस्। अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि सखाप गर्दो रहेछ, त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन, अनि त्यसलाई चाहिँ फेरि इकोनोमी पनि जोड्दैन कि होइन, त्यो गर्नुपर्छ।
1: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वन्यजन्तुको करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले, हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा, यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्न कतिको आवश्यक?
0: अब यस्तो हेर्नुहोस्, जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छेकिँदैन, भैँसालो पनि एउटा रेक्टर आएपछि पड्किनु त हो नि, हामीले भन्दाखेरि के भन्छ भने घर चाहिँ भैँसालो प्रतिरोधी भन्छौँ, त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी हुन्छ हुँदैन। बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन, त्यो नेचुरल आफै भन्छ। तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन, हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले, पछि बत्का उसलाई थाहा हुन्छ होइन, किनभने उनीहरू बाँच्न त पर्यो नि त, इन्टेलिजेन्ट हुन्छ नि त होइन। बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस्, त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ, यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस्, पहिला त्यहाँ बाँदर आउँदैथ्यो, अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको, बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि, त्यो पिरो
1: पिरो,
0: अनि पछि त के गर्न लगाएको थियो, त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगाएर फोक्न लगाएर खान लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो, त्यो लाइटले एकछिनलाई काम गर्ने हो, उसलाई पनि थाहा हुन्छ, त्यो दे आर द भेरी इन्टेलिजेन्ट होइन, उनीहरू त प्रयोग गर्छ नि त आफ्नो दिमाग,
1: वर्षौंदेखि जुधेर बाँच्दै आएका छन्।
0: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन, गर्ने हो तर अरूको कुरा नि गर्ने, त्यो पनि शान्तिनो कुराहरू गर्ने, वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन, खेरागारी गर्ने हो। अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर, अब यो हात्ती चाहिँ बढी चाहिँ केरातिर आयो अनि मान्छेलाई, तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन, वन केराहरू नि हुन्थ्यो नि त होइन, तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्न पर्छ, हामीले कति उ गर्छौं, तर मान्छेले नि सोच्न पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो होइन, जहाँ पनि गएर बसिदिनु,
1: उनीहरूको ठाउँ त छोडिदिनु नि पर्यो,
0: छोड्नु नि पर्यो।
1: हामी अब अन्तिम चरणमा आएका छौँ, अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुधिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ, जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ?
0: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ होइन, एकदमै साइड स्पेसिफिक कुराहरू गर्नुपर्छ। अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि, म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ, म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ हेर्नुहोस्, जंगल बढेछ तर खोलो चाहिँ अन्डरग्राउन्ड भइरहेछ, भनेपछि वाटर टेबल घटिरहेछ नि। मान्छेले भन्छ होइन फलफुल पनि छ, अब फलफुल लगाउनुहुन्छ, त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त पँधेरोमा जहाँ चाहिँ पानी छ, पानीको सोर्सहरू के छ होइन त्यस्ता कुराहरू पनि हेर्नु पर्यो। त अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्न पर्यो भने अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ प्रतिरक्षा गर्ने कानून पनि त रहेछ नि त एक्टमै रहेछ तर खबर चाहिँ गर्न पर्यो किनभने हामी कानून त सबैले मान्न पर्यो नि चाहे कस्टमरी कानून होस् सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो फेरि जनमानसले पनि चाहे आदिवासी हुन् जंगलमा बस्ने चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन जहाँसुकै बस्ने हुन् उहाँहरूले नै कानूनलाई रेस्पेक्ट गर्नु पर्यो तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त फेरि ल एउटा बाघले मारेछ उयो यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेको छ उसलाई कमन लेभलबाट समातेर चितवनतिर लगाएछ त फेरि अर्को मारिरहेछ त्यो चितवनको त त्यहाँ आइसक्दैन नि अरू पनि मार्दो रहेछ होइन सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ है भन्ने पर्छ झन् नराम्रो हुन्छ कि बर्छ अलिकति कल गरेर ऊ अन्त त्यहाँ दिमागमा त बस्दैन नि होइन बाघ भन्न साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने न एकदमै घृणा बनाउने खालको भयो क्या अहिले त बाँदरलाई घेर्न गर्न
1: लाग्यो
0: मान्छेले पुज्थे हेर्नुहोस् खासै ऊ वास्ता गर्दैन थिएन यसो लहटै पुग्यो त्यति थियो नि त तर अहिले त कस्तो भयो भने अब एकदमै घेर्ना गर्नुपर्ने अवस्था यो भनेको त एकदमै नराम्रो हो
1: शत्रु
0: हो भन्ने त्यो चाहिँ होइन तर त्यो नहुनको लागि सरकारले पहल गर्दैन
1: हुन्छ एकदम महत्वपूर्ण समय दिनुभयो हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाइरहेको विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभव राख्नुभयो यहाँलाई उजालातर्फ धेरै धन्यवाद छ
0: एकदम धन्यवाद छ बहिनीजी
1: उहाँ हुनुहुन्थ्यो डाक्टर कमल थापा लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ अब भने आजको बन्दित नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बन्दित नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु नमस्कार।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि अचार 29 पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ होर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै ठाउँमा आज राति पनि ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङटा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकोले यसलाई निकै चासोका साथ हेरिएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्लामध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध, चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्ण कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री डाक्टर वाग्लेको भनाई छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
4: पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधानको अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ।
0: अब विदेशको खबर। स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्डस क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो।
4: बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति 2:45 बजे खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान 7:45बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3ले हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2ले हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29मा पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाब दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सागे नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भक्तपुरको कमल विनायकको नवदुर्गा धोचे मन्दिर दर्शन तथा अवलोकन गर्नुभएको छ। भलबल अष्टमीको दिन हिजो उहाँ मन्दिरमा पुग्नु भएको हो। नवदुर्गा जात्रा व्यवस्थापन समितिका वनमालाहरूले प्रधानमन्त्री शाहलाई मन्दिरको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व नवदुर्गाको जात्रा पर्व लगायतका विषयमा जानकारी गराउनु भएको थियो। समितिका पूर्व अध्यक्ष नारायण वनमालाका अनुसार भलबल अष्टमीको दिन नवदुर्गा देवगणको मकुण्डलाई बरमाएडी लगेर अन्त्येष्टि गरिने परम्परा छ। यो परम्परा अनुसार हिजो बेलुका नै नवदुर्गा देवगणले यस वर्षको अन्तिम नाच प्रदर्शन गरी स्थानीयबाट पूजा लिएको थियो। प्रधानमन्त्री फर्केपछि देवगणको बरमाएडी यात्रा शुरू भएको थियो। हिजै देवगणले लगाएको मुकुण्डो बरमाएडी लगेर जलाइएको थियो। काठमाडौँको ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको संख्या वृद्धि भएको छ। पहिले अन्य देशका पर्यटकहरूको केन्द्र मानिने गरेको ठमेलमा अहिले भारतीय पर्यटकको संख्या पनि बढ़ने गरेको हो। उनीहरूले त्यहाँ रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकला लगायतका सामग्रीको किनमेलमा पनि रमाउने गरेका ठमेल विकास पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले बताउनु भएको छ। ठमेल होटलहरूको रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक रमेश महेश भुइँयालले होटलमा आउने पर्यटक मध्ये 30% भारतीय रहेका बताउनु भएको छ। नेपाल घरेलू तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरूङ चयन हुनुभएको छ। यसअघिको कार्य समितिमा उपाध्यक्ष रहेकी गुरूङले केन्द्रीय महिला उद्यमीको समितिको अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको थियो। महासंघको ललितपुरमा सम्पन्न 26 राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बर प्रसाद रेग्मी तथा उपाध्यक्षहरूमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादव कुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन कटुवाल, रामनाथ मैनाली, सत्यनारायण प्रजापति, चन्द्रबहादुर बुढा छेत्री र गुणराज ढकाललाई निर्वाचित गरेको छ। महासंघको महासचिवमा विनोद देव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जति, सचिवमा प्रेमबहादुर डीसी र सहकोषाध्यक्षमा हेमविक्रम जीसी निर्वाचित हुनुभएको छ। ललित कलाको महोत्सवका रूपमा लिइने राष्ट्रिय ललित कला प्रदर्शनी 2083 तत्कालका लागि स्थगित भएको छ। प्रज्ञा परिषद गठन नभएको र चालू आर्थिक वर्ष सकिने लागेकोले प्रदर्शनी रद्द गरिएको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले जनाएको छ। प्रदर्शनीका लागि 7 प्रदेशबाट कलाकृति छनौट गरिएको थियो। समय अभावको कारण यो आर्थिक वर्षमा प्रदर्शनी आयोजना गर्न सम्भव नभएको प्रतिष्ठानका निमित्त सदस्य सचिव लीलाधर अवस्थीले जानकारी दिनुभयो। प्रतिष्ठानले कलाकारलाई आफ्ना कलाकृति बुझेर लैजान पनि अनुरोध गरेको छ। प्रतिष्ठानले विभिन्न देशबाट ल्याइएको कलाकृति सम्बन्धित प्रदेशमै पठाउने जनाएको छ। र काठमाडौँ महानगरपालिकाले अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई हेरचाह र विकासमा सहयोग गर्न 331 जनालाई तालिम दिएको छ। अभिभावक, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको, बौद्धिक अपाङ्गता एवं अटिजम भएका व्यक्तिहरूका लागि स्वास्थ्य कार्यक्रमका फोकल पर्सन पवन ठाकुरले जानकारी दिनुभयो। व्यवहार विश्लेषण तथा प्रशिक्षक प्रज्ञा श्रेष्ठ प्रधानले अटिजम र बौद्धिक अपाङ्गता रोग नभई विकास सम्बन्धी अवस्था भएकोले समयमै पहिचान, उचित सहयोग र निरन्तर अभ्यास मार्फत बालबालिकाको क्षमता अभिवृद्धि गर्न तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। बिहान 9 राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। र काठमाडौँको ठमेलमा भारतीय पर्यटकको संख्या पनि बढ़न थाल्यो। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454848।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका साथ त्रिवेणी टोल रङजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनु।

0: दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
8: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461626344, 98461626344।
9: हेर्न माले
10: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
11: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9865656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन। हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल बेसीसर 7 लमजुङ। सम्पर्क 0665200004 98400050663।
8: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
9: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
10: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
12: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौं।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीच सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
13: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
15: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: ढिलाइ दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28186, फोन 0665-2293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: नमस्कार। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org/ बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारण शुरूमा मुख्य समाचार शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा दूध उत्पादन बढ़ेसँगै आगामी आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रकम वृद्धि। बर्ड फ्लूको क्रासले लमजुङमा कुखुराको मासु बिक्री घट्यो। जिल्लामा भने संक्रमणको जोखिमै कम। प्रदूषण नियन्त्रणका लागि बेसी शहरमा वातावरण मैत्री कपड़ाको छोला वितरण र महको बदरीकरणका लागि दोर्दी गाउँपालिकाद्वारा प्याकेजिङ सामग्री वितरण।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
0: अब समाचार विस्तारमा। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राईमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँको न्यायाधीश तेज बहादुर खड्काको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले राईमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राय, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री राम बहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राय, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष रमेश शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका सोकिया सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक बहादुर, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधार र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन राय, दीपा हुमागाई, नीरज राय, राजेश आर्याल, मोहनराज राय, विनिता साउदिन, लिम्बु र सुनिल बुढाथोकीलाई हकमा पक्राउ गरेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 गतेमा पेशी तोकिएको छ। नेपाल प्रहरी अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकाले यसलाई चासोका साथ हेरिएको छ। लमजुङमा बढ़दो लागू औषध प्रयोग तथा बाहिरी जिल्लाबाट सिमाना हुँदै हुने सम्भावित ओसार पसार नियन्त्रण गर्ने उद्देश्यले मंगलबार जिल्लाका प्रमुख सिमाना क्षेत्रमा अनुगमन गरिएको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्ने, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी तथा इलाका प्रहरी कार्यालय भोटडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको संयुक्त टोलीले तनहुँ जिल्लाको सिमानासँग जोड़िएको सुन्दरबजार नगरपालिका नौ पाउँदी बजार तथा गोर्खा जिल्लासँग जोड़िएको सिमाना रायणेश नगरपालिका सात गरमबेसी क्षेत्रमा अनुगमन गरेको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले जिल्लाका सबै सिमानाका तथा माथातका सुरक्षा निकायलाई लागू औषध ओसार पसार हुन नदिन प्रभावकारी सुरक्षा चेक जाँच सञ्चालन गर्न निर्देशन दिनुभएको छ। उहाँले इलाका प्रहरी कार्यालय भोटोडा र अस्थायी प्रहरी पोस्ट पाउँदी र दमेलीकुवाका इन्चार्जलाई सिमानामा निगरानी अझ प्रभावकारी बनाउन र कुनै पनि अवैध गतिविधि हुन नदिन कड़ाईका साथ सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नुभएको अनुगमनका क्रममा जिल्लामा बढ़दै गएको लागू औषधको प्रयोग न्यूनीकरण गर्न तथा बाहिरी जिल्लाबाट सिमाना हुँदै लागू औषध ओसार पसारको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेले तनहुँसँग जोड़िएको पाउँदी क्षेत्रमा विगतका महिनामा केही व्यक्तिहरू लागू औषध सहित पक्राउ परे पनि पछिल्लो तीन महिनामा त्यस्तो कुनै घटना नदेखिएको बताउनुभयो। उहाँले जिल्लाका सबै सिमाना स्थित प्रहरी कार्यालयलाई उच्च सतर्कता अपनाई कड़ा निगरानी गर्न निर्देशन दिएको समेत जानकारी दिनुभयो। त्यसै गरी हालै इलाका प्रहरी कार्यालय फुटोडारको नेतृत्व सम्हाल्नु भएकी प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने पाउँदी तथा चेपे खोर्खा सिमानाबाट कुनै पनि प्रकारको लागू औषध ओसार पसार हुन नदिन विशेष निगरानी बढ़ाएको बताउनुभयो। उहाँले अस्थायी प्रहरी पोस्ट पाउँदी र अस्थायी प्रहरी पोस्ट नमेली कुवाका प्रहरी कर्मचारीलाई समेत कड़ा निर्देशन दिएको जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले आगामी दिनमा पनि लागू औषध नियन्त्रणका लागि यस्तो अनुगमन तथा निगरानीलाई निरन्तरता दिने जनाएका छन्। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि बजेट वृद्धि गरेको छ। चालू आर्थिक वर्षमा लमजुङका लागि मात्र 35 लाख रूपियाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 50 लाख रूपियाँ पुर्याएको छ। प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनको आधारमा अनुदान दिन थालेपछि कृषकहरू व्यावसायिक दूध उत्पादनमा आकर्षित भएका छन्। तुलनात्मक रूपमा जिल्लामा भैंसीको दूध उत्पादन नबढ़े पनि गाईको दूध उत्पादनमा भने वृद्धि भएको कार्यालय प्रमुख डाक्टर नियोपानेको भनाई छ। कार्यक्रमको प्रभावकारितालाई ख्याल गर्दै सरकारले व्यावसायिक कृषकहरूको प्रोत्साहनका लागि बजेट वृद्धि गरेको हो। जिल्लामा गत वर्षको तुलनामा व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको छ। जिल्लामा दूध उत्पादनसँगै निर्यातमा समेत वृद्धि भएको जिल्ला स्थित भेटरिनरी अस्पताल तथा पशुसेवा कार्यालय लमसुङले जनाएको छ। चालू आर्थिक वर्षको शुरूमा महिनामा दैनिक 2500 लिटर दूध निर्यात भएकोमा आर्थिक वर्षको अन्त्यमा आउँदा दैनिक 35 लिटर दूध निर्यात गरेको कार्यालय प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। अघिल्ला वर्षहरूको तुलनामा दूध उत्पादन लमजुङमा आत्मनिर्भर देखिएको थियो। अघिल्ला आर्थिक वर्षहरूमा जिल्लामा वार्षिक 16,000 मेट्रिक टनको हाराहारीमा दूध उत्पादन हुँदै आएकोमा आन्तरिक खपत निर्यातसँगै जिल्लामा प्याकेजिङ दूध सोही मात्रामा आयात हुने गरेको थियो। जिल्लामा उत्पादित दूधमध्ये अधि दूध भैंसीको रहेको पनि कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूधमध्ये 80% भैंसी र बाँकी 20% गाईको दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। देशको विभिन्न स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएका समाचार सार्वजनिक भइरहेका बेला लमसुङमा पनि कुखुराको मासुको बिक्री उल्लेख्य कमी आएको छ। विशेष गरी नेपाल टेलिकमले मोबाइल रिङटोन मार्फत बर्ड फ्लू सम्बन्धी सतर्कता सन्देश प्रसारण गर्न थालेपछि उपभोक्तामा त्रास परेको व्यवसायहरूले बताएका छन्। कुखुरा तथा मासु व्यवसायका अनुसार पछिल्ला दिनमा उपभोक्ताले कुखुराको मासु खरिद गर्न डराउन थालेका कारण बिक्री घटेको हो। व्यवसायहरूका अनुसार बजारमा माग घट्दा व्यवसाय समेत प्रभावित बनेको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमसुङका अनुसार जिल्ला कुखुराको मासु उत्पादनमा आत्मनिर्भर छ। मासु प्रयोगका लागि जिल्ला बाहिरबाट कुखुरा अत्यन्त कम आयात हुने हुँदा बर्ड फ्लूको हल्लाले जिल्लाकै किसानहरू नै मर्कामा परेका मासु व्यवसायी गुणराज सिलवाले बताउनुभयो। यता भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले भने जिल्लामा हालसम्म बर्ड फ्लूमा कुनै संक्रमण वा जोखिम नदेखिएको जनाएको छ। कार्यालयका अनुसार जिल्लामा नियमित अनुगमन तथा निगरानी भइरहेको छ। हालसम्म कुनै नमूनामा संक्रमण पुष्टि नभएको भेटरिनरी अस्पताल तथा पशु सेवाकालय लम्चुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। कार्यालयले उपभोक्तालाई अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै राम्रोसँग पकाएर कुखुराको मासु तथा अण्डा सेवन गर्दा बर्ड फ्लू सर्ने जोखिम अन्त्य न्यून रहने जनाएको छ। साथै कुखुरा पालन गर्ने किसानलाई जैविक सुरक्षाका मापदण्ड अपनाउन र कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ। प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले विश्वभरमा वातावरण मैत्री कपड़ाका झोला वितरण अभियान शुरू गरिएको छ। डिभिजन वन कार्यालय लम्सुङले प्रदूषण नियन्त्रणका लागि प्लास्टिक झोलाको विकल्पमा वातावरण मैत्री कपड़ाको झोला वितरण गरेको हो। मंगलबार विश्व नगरपालिका साथ सहजी क्षेत्रमा स्थानीयलाई प्रति व्यक्ति एक झोलाका दरले एक सय थान झोला वितरण गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी वन अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो। उहाँका अनुसार प्लास्टिक झोलाको प्रयोग न्यूनीकरण गर्दै वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा प्रदूषण तथा फोहोर मैला व्यवस्थापन कार्यक्रम अन्तर्गत कपड़ाको झोला वितरण गरिएको हो। स्थानीय उपभोक्तालाई प्लास्टिक झोलाको प्रयोग कम गर्न प्रेरित गर्दै एकपटक प्रयोग गरेर फालिने प्लास्टिक झोलाको प्रयोग घटाई पुनः प्रयोग गर्न मिल्ने कपड़ाको झोला प्रयोग गर्न आग्रह गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ प्रशासन सहायक स्मृति चौधरीले बताउनुभयो। गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयको लोगो रहेको उक्त झोला प्रति व्यक्ति एउटा गरी 600 वितरण गरिनेछ। यस अभियानले प्लास्टिक जन्य फोहोर कम गर्दै स्वच्छ र हरित वातावरण निर्माणमा स्थानीय समुदायलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। कार्यालयले सबै नागरिकलाई प्लास्टिक झोलाको प्रयोग घटाई कपड़ाका झोला प्रयोग गर्न अनुरोध गरेको छ। लम्जुङको दोर्दी गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डिङ प्रवर्धन गर्ने उद्देश्यले मौरी पालन समूहलाई मह प्याकेजिङ सामग्री हस्तान्तरण गरेको छ। चालू आर्थिक वर्ष अन्तर्गत गाउँपालिकाका वडा नम्बर 9 हिले टक्सार स्थित लाकुरी बोर्ड पोखरी मौरी पालन समूह र मिलीजुली मौरी पालन समूहलाई 1 केजी क्षमताका 1500 मह प्याकेजिङ डिब्बा तथा दोर्दी अर्ग्यानिक मह लेखिएका स्टिकर प्रदान गरेको हो। स्थानीय रूपमा उत्पादन हुने महलाई गुणस्तरीय प्याकेजिङ मार्फत बजारमा प्रतिस्पर्धी बनाउने दोर्दी अर्ग्यानिक महको पहिचान स्थापित गर्ने तथा मौरी पालन व्यवसायलाई थप व्यवसाय र आयमूलक बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्दै उपभोक्तामा विश्वासिलो ब्राण्डका रूपमा स्थापित गर्न प्याकेजिङ र ब्राण्डिङले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष अधिकारीले विश्वास रहेको बताउनुभयो। गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय उत्पादनको मूल्य अभिवृद्धि ब्राण्डिङ तथा बजारीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याप अन्तर्गतको इलाका संरक्षण कार्यालय भुजुङले आफ्नो कार्यक्षेत्रभित्र पाइने च्याउको विविधता पहिचान तथ्याङ्क संकलन तथा अभिलेखीकरण कार्य सम्पन्न गरेको छ। सर्वेक्षण सिउरुङ खिलापु कोप्रङ थोर्चु दुधपोखरी थोर्चु फोर्जु डोम ढोम रोरोछो भुजुङ तथा भुजुङ रहु पसगाउँ कमागाउँ क्षेत्रका सर्वेक्षण गरिएको कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो। सर्वेक्षणका क्रममा विभिन्न प्रजातिका च्याउको अवस्था फैलावट वासस्थान तथा जैविक विविधता सम्बन्धी विवरण संकलन गरी अभिलेखीकरण गरिएको कार्यालयले जनाएको छ। यसबाट संरक्षण क्षेत्रभित्र रहेका च्याउका प्रजातिको वैज्ञानिक अभिलेख तयार पार्न जैविक विविधताको अध्ययनलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा संरक्षण र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार प्राप्त हुने विश्वास गरिएको छ।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
4: छात्रवृत्तिको व्यवस्था
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056-493-495।
5: प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी शहर चामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855 45875, 9846085791 र 9846083862।
8: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
9: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
9: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसल 7 भीमसेन चोक, फोन 0665201120, मोबाइल 9846074745।
12: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
13: मर्संग एफएम 95 मेगाहर्ज।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 विद्यार्थी सहभागी भएकोमा 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागिताको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले आएको असार 1 देखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। जल तथा मौसम विज्ञान विभागले मधेश्वर लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले मधेश्वर लुम्बिनी प्रदेश तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा हुन नसकेको बताउनुभयो। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर ठाउँको आसपास रहेको छ। पूर्वानुमान गरिए जस्तो वर्षा नभए पनि देशका धेरै जस्तो पहाड़ी भूभागमा मध्यम वर्षा भइरहेको अर्यालको भनाइ छ। अहिले अर्यालको अनुसार अहिले लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र र तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आउँदो दिनमा वर्षाको गति विधि क्रमशः विस्तार हुने सम्भावना छ। विशेष गरी पहाड़ी भूभागमा मेघ गर्जन चट्याङ्ग्रा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो। विभाग अनुसार मनसुनी प्रणालीको प्रभावका कारण देशका धेरै जसो भूभागमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मंगलबार जारी गरेको तीन दिने मौसम पूर्वानुमान अनुसार देशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। देशका हिमाली भूभागका धेरै ठाउँमा पहाड़ी र तराईका केही ठाउँमा गर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाड़ी तराईका धेरै ठाउँमा प्रदेशका धेरै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। आउँदो केही दिन मनसुनी गतिविधि कायम रहने भएकाले मौसम सम्बन्धी अत्यावधिक सूचना पछ्याउन नदी तथा खोलामा आउने आकस्मिक बहाव पहिरो र शहरी डुबानको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ। मर्सिङबी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा दूध उत्पादन बढ़ीसँगै आगामी आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रकम वृद्धि। बर्ड फ्लूको क्रासले लमजुङमा कुखुराको मासु बिक्री घट्यो। जिल्लामा भने संक्रमण जोखिम कम। प्रदूषण नियन्त्रणका लागि बेसी शहरमा वातावरण मैत्री कपड़ाको झोला वितरण र महको बजारीकरणका लागि दोर्दी गाउँपालिकाद्वारा प्याकेजिङ सामग्री वितरण। बिहान 10 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो रेडियो मर्सेंग एफएम 95 मेगाहर्ट्ज
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिसो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9841823284 र 9921880746
5: सन्तोष जी तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा
6: धन्यवाद सञ्जय जी हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टिलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
7: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टिल रेलिङ स्टिल भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
8: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
9: बथलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
10: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
11: आया मरे नि आमा आया नि
12: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
11: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
12: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
11: जाने त भने हो बाबु खोइ कहाँ जाने होला है
12: ल दिदी बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
7: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
13: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
13: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ
7: सम्पर्क फोन 9849068924 9850086780
11: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन के तनाव दियो ए खुसी
11: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
15: हाम्रो शाखा भेषिसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।
6: सुवर्ण अवसर, सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमणसँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846-93-152 र 9846-28-317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेरा फिल्म हल चोक, लमजुङ।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ड्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
10: तीन गुना लाना टुला
9: हुलास मुसम अर्कु तिल दमाइसे
11: Or Zangief fans, Pontiana Bellinghurst.

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठुलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका कार्यालय भुजुङ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेज बैंक नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

नमस्कार, म प्रश्न साख्य तपाईँहरू समक्ष आवाज पुर्याउने तपाईँहरूकै आफ्नै रेडियो स्टेशन 95 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
4: 98-560-299। हुलास जुरा कलर छ्यान भन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
6: 2 दशक भन्दा बढी अनुभव प्राप्त MDCP कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
5: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
6: हप्ताको 7 दिन MDCP कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, USG सेवा।
5: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको DR सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
6: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने PFT जाँच तथा परामर्श सेवा,
5: प्रत्येक दिन ECG सेवा,
6: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच, परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
5: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
6: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
5: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
6: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
5: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
6: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
5: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
6: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
5: परिवार नियोजन सेवा,
6: मनोसामाजिक परामर्श सेवा।
5: नोट, घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली। थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली, बेसेश्वर 7 सानिमा बैंकको ठिक अगाडि।
7: भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै

0: भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दर राखिन्छ।
1: यो मोबाइलले पनि तनावै दियो भन्या
2: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: दिदी तपाईले त्यो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्याट नै त्यही सिलाए नि
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्याटहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
6: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिसर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841692406 र 9816734372
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
6: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
8: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
6: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
7: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
6: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फएमा
7: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
6: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
7: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
8: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694887777।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लम्चुङ। सम्पर्क 9841626344, 9841626344। आधार मजबूत।

0: सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति जसले बन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: Sang the FM, Poncha Lapa Megahertz.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
8: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: अनुभवी चिकित्सक अत्याधुनिक प्रविधि गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली
2: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्ट द्वारा 24 घण्टा आकस्मिक सेवा
1: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा 24 घण्टा ल्याब परीक्षण सेवा 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा
2: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्ट द्वारा भिडियो एक्सरे यूएसजी सेवा
1: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा
2: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा
1: प्रत्येक दिन ईसीजी सेवा
2: विशेषज्ञ सेवा अन्तर्गत पेट मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी
1: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श
2: वरिष्ठ मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण
1: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श
2: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श
1: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श
2: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा
1: अन्य सेवा अन्तर्गत रेबिस टिटानस इन्फ्लुएन्जा लगायतका खोप सेवा
2: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा
1: परिवार नियोजन सेवा
2: मनोसामाजिक परामर्श सेवा
1: नोट घरमा नै गई होम भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन टेली नर्सिङ सेवा पनि उपलब्ध छ
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठिक अगाडि
3: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
4: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
3: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
4: ल भइहाल्छ नि नानी
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
6: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
5: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसिसर 7 भीमसेन थानचोक फोन 0665201120 मोबाइल 98460774745
2: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
4: बैंकिङ खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट बैंकिङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया बैंक दे नील पर्दिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
6: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
6: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
7: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
7: यस्तो विवाह स्वत बदर हुन्छ
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
7: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
6: बाल विवाहका गम्भीर असरहरू
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
7: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
7: के हाम्रो पहिचान यही नै हो त
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
7: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ
8: बाल विवाह नगराउ बाल बालिकाको उज्जवलो भविष्य सुनिश्चित गराउ
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Siphonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थानको मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065267272

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-452-13-236 र 98-400-58-261।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
5: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: हेलो नमस्ते, स्वागत छ यहाँलाई मर्सिङदी कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी बुधबारे बसाईमा छौं। बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ, आधुनिक विधा, लोकविधा, चलचित्र विधा र पप विधा। र साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ र त्यहाँबाट पनि कार्यक्रमको बारेमा प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर आज चाहिँ चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउने पालो रहेको छ। मजाले तपाईँले चाहिँ कुन गीत र कुन कसले गाउनु भएको त्यो पनि याद राख्नुहोला भन्न चाहन्छु। र मौसम गर्मी गर्मी नै रहेको छ, प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला। तपाईँले जुनसुकै काममा व्यस्त हुनुभए तापनि पानी पिउन चाहिँ तपाईँले नबिर्सिनुहोला। र फुर्सदमा हुनुहुन्छ भने कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ 0665020020 डायल गरेर। र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बारे यसरी नै। आइतबारको दिनमा एउटा टपिक राखेर त्यसमा डिस्कस गर्छौं। सोमबारको बसाईमा तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन पाउनुहुनेछ भने आज बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। यति बेला हामीसँग कोही साथी जोडिसक्नु भएको छ। हेलो नमस्ते।
1: नमस्ते, गुड आफ्टरनुन साजालो।
0: नमस्ते, गुड आफ्टरनुन साजालो। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी?
1: बसी बसाइ नै हो।
0: बसी बसाइमा हुनुहुन्छ है? अनि आज पानी पिउनु भएको छ कि छैन कृष्णजीले?
1: हजुर, भर्खरै पिएको। तपाईँले पिउनु
0: भयो? हजुर, मैले पनि पिइरहेको छु। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा तपाईँलाई जानकारी छ कि छैन?
1: हजुर छ नि, चारवटा विधाबाट गीत रोज्ने होइन?
0: हजुर एकदमै हो।
1: अनि लोकगीतबाट बजाइदिनुहोस् है, म अलिकति गाएर देखाउँछु। कृष्ण गुरुङले गाएको, कृष्ण लामाले सुन्नु मन लागेको है?
0: हजुर हुन्छ।
1: मुल्छो सैनो लाउँदै मानानी, लाउँदै मानानी, झपै समय लामा भो मैले नि बुझे।

0: भन्ने बजाइदिन सुनाए
1: हजुर हुन्छ हामी यो गीत पक्कै पनि बजाउनेछौ कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत
0: हजुर सम्झिनु पर्दछ भन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मर्सन्दी होल तिमीलाई अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमी कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई एकमुष्ट सम्झिँदै आजलाई पालो दिनु पर्यो गीत पनि सम्झिनु के अरे सुन्नु पर्यो हस् बाबाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट र उहाँले आजको बसाइमा एकदमै राम्रो गीत पनि रोजिसक्नु भएको छ यदि तपाईँले अर्को गीत रोज्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि मात्रै फोन गर्नुहोला यदि तपाईँले उहाँले रोज्नु भएको गीतलाई नै समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले तत्कालै फोन गर्न सक्नुहुनेछ यति बेला हामीसँग कोही साथी जोडिनु भएको छ हेलो नमस्ते
2: नमस्ते नमस्कार हजुर
1: नमस्ते विवशजी सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु एकदम ठिकै छ हजुर
1: अनि के गर्दै हुनुहुन्छ विवशजी
2: यतिखेर हजुर बसिरहेको छु रेडियो मर्सेङ्गी पनि सुनिरहेको छु हजुर
1: ओहो कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भनेपछि
2: एकदम शुरूवातप्रति सुन्दैछ
1: हजुर एकदमै धेरै खुसी लाग्यो मौसम कस्तो छ विवशजी त्यतातिरको
2: मौसम हजुर आज पनि एकदम राम्रो छ शीतल शीतलै छ हजुर बिहान एकछिन हल्का पानी पर्यो
1: हजुर
2: अनि शीतलै छ हजुर यतिखेर
1: मौसम भनेपछि शीतल शीतल नै रहेको छ है
2: हजुर हजुर
1: पानी पिउनु भएको छ कि छैन मौसम शीतल हुँदाखेरि
2: एकदम एकदम हजुर पिइरहेको छ होइन हरियाली गरेर
1: हजुर एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ अब चाहिँ तपाईँले साथीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुपर्ने हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ विवशजी
2: हुन्छ हजुर आज म समर्थनै गर्दै आएको अगाडिको साथीले लोकगीत रोज्दै हुनुहुन्थ्यो सम्झिनु पर्दा सँगै छिन् जीवनसङ्गी पुष्प तामलिङ अनि राजकाले मगर अमिना सुनवार राई अनि सहरपनी सुनिल लिम्बू शमशेर लिम्बू कल्पना सामपाङ र सन्तलाङ एकान्त प्रेमी श्रेष्ठ लगायत सम्पूर्ण अहिले रेडियो मर्सेङ्गी कल्याण सुनेर बस्नुहुने साथी आफन्तहरूमा विशेष सम्झना भन्ने विदा भयो हजुर नमस्कार
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हुनुहुन्थ्यो विवशजी जोडिनु भएको थियो उहाँले कृष्ण लामाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ साथै सम्पूर्ण साथीले सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर यति बेला तपाईँको सामु कृष्ण लामाजीले रोज्नु भएको साथै विवशजीले सहमति जनाउनु भएको गीत तपाईँको माझमा राख्नेछ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्ते कामनाजी।
1: हजुर,
0: धेरै दिनपछि जोडिनु भयो जस्तो लाग्यो, कता हराउनु भएको थियो?
1: यस्तो
0: सुन्दर बजारमा एकदमै ठुलो काम पर्यो कि के हो
1: यस्तो? अब होइन, साथी बिरामी भएर अनि साथीको साथी गएको
0: हो। अहिले कस्तो छ त साथीलाई?
1: अहिले ठिकै छ, राम्रै छ भन्नुभयो
0: साथीलाई। अहिले ठिकै छ है भनेपछि?
1: हजुर,
0: खुसी लाग्यो। अनि कार्यक्रममा पनि जोडिनु भएको छ। यहाँले आजको बसाइको बारेमा थाहा पाउनु भएको छ कि छैन?
1: मलाई थाहा छ नि, जुन प्रोग्राम उसलाई जुन पनि थाहा हुन्छ नि मलाई त।
0: हुन्छ, उसो भए आज कामनाजीले कुन गीत रोज्ने विचार गर्नु भएको छ त?
1: आज प्रमोद खरेलको चाहिँ तिमी नै थियौ भन्ने।
0: हुन्छ, हामी यो गीत बजाइदिनेछौ। तपाईँले सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ कामनाजी?
1: अब सम्झिनु पर्दा विशेष त अब हजुर दुईजनाको लागि भन्नु पर्यो, अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ बिर्सेको चाहिँ नसम्झिरहेछु भन्न चाहन्छु, अनि यति भन्दै छुटिन्छु। बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै कामनाजी हुनुहुन्थ्यो, उहाँले आजको बसाइमा उहाँको मनपर्ने सिंगरको गीत रोज्नु भएको छ। साथी सम्पूर्ण साथीहरूले सम्झिँदै विदा भइसक्नु भएको छ। यदि तपाईँ पनि कामनाजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्न चाहनुहुन्छ भने 0665200020 डायल गर्न सक्नुहुनेछ। यति बेला हामीलाई धर्मराजले कमेन्ट पठाउनु भएको छ। दर्शन नमस्ते, कार्यक्रम प्रस्तुत ज्यू, म ढकाल धर्मराज वीरता मोर्छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई प्रमोद खरेलको जो छुट्यो त्यो आफ्नो थिएन बोलको गीत बजाइदिनुहोस् न ल। यस कार्यक्रम मार्फत सम्झन सन्देश राख्नु पर्दा मेरा आफन्तजन, घर परिवार र साथीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी, मिठो कमेन्ट पठाउनुहुन्छ, सधैँ साथीहरूलाई सम्झिनुहुन्छ। र रामजी घिमिरेजीले पनि पठाउनु भएको छ, नमस्ते सम्पूर्ण मित्रमा सम्झे चितवनबाट भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी, कार्यक्रममा फोन पनि गर्न सक्नुहुनेछ। मुना घिमिरे कान्छीजीले लेख्नु भएको छ, म पनि सुन्दैछु दिदी, मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। हजुर, एकदमै धेरै खुसी लाग्यो मुनाजी, फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्नुहोला है। सम्पूर्ण साथीहरूले यहाँलाई पनि एकदमै सम्झिन राख्नु भएको छ। यति बेला तपाईँको सामु कामनाजीले रोज्नु भएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: मिठो सांगीतिक कोशीले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। तपाईँले सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। यति बेला घुसाइटी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो नमस्ते दिदी हजुर।
0: नमस्ते मिनजी। सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै भन्नुपर्छ है।
0: एकदमै धेरै समय अन्तरालपछि जोडिनु भएको छ। कता हराउनु भएको थियो मिनजी?
1: म कतै हराएको छैन, लमजुङमै छु भन्नुपर्छ।
0: लमजुङमै हुनुहुन्छ तर फोन चाहिँ गर्नु हुँदैन है फेरि? समयले गर्दाखेरि अनि काममा हुनुहुन्छ कि फ्री नै हुनुहुन्छ आज?
1: फ्री नै भन्नुपर्छ।
0: अनि को को हुनुहुन्छ?
1: यहाँ हामी छौँ साथीहरूसँग।
0: साथीहरू पनि हुनुहुन्छ भनेपछि बीचमा बोल्दै गर्दाखेरि यसरी मिठो हाँस्न पनि हाँस्नुहुन्छ होला पक्कै पनि मिन्जेले। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा तपाईँले जानकारी छ कि छैन? हुन्छ, उसो भए कुन गीत रोज्न चाहनुहुन्छ यहाँले?
1: मैले भित्र दिदीलाई भनेको छु।
0: हस् हुन्छ, हामी बजाउनेछौँ।
1: आधुनिक गीताबाट प्रमोद खरेलले गाएको नशा दिनेलाई नशा दिन्छु चोट
0: भन्ने। ओहो, गजबको गीत रोज्नु भएको रहेछ, खुसी लाग्यो। कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरको लागि
0: धन्यवाद।
1: भित्र टेक्निसियनमा बस्नु दिदीको लागि, मभन्दा अगाडि आउनुहुने साथीहरूको लागि
0: हजुर,
1: मभन्दा पछाडि आउनुहुने साथीहरूको लागि र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि र मसँग सुनेर साथ दिने सम्पूर्ण श्रोताहरूको लागि भन्दै छुटिन्छु। बाई।
0: हजुर हुन्छ, नमस्ते बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो मेनजी हुनुहुन्थ्यो, उहाँले आजको विषयमा आधुनिक विधाबाट गीत रोजेर गइसक्नु भएको छ, साथै सम्पूर्णलाई सम्झिनु भएको छ। यति बेला तपाईँको सामु मेनजीले रोज्नु भएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं 1 बजेदेखि 2 बजेसम्म एक घण्टाको समय अवधि लिएर, र हामी 7 दिनको 7 बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। आज बुधबारको बसाईमा तपाईँले 4 वटा विधवादी गीत रोज्न पाउनुहुनेछ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
1: हजुर, ठिकै छु। भन्नु पर्यो, रुगाले छोडा होइन के
0: यहाँको रुगा चाहिँ छिटो भन्दा छिटो चाहिँ निको होस् भन्न चाहन्छु है त।
1: हजुर, अब हजुरको आशीर्वाद लाग्यो।
0: मेरो आशीर्वाद त अरूको नलागे पनि मेरो चाहिँ लाग्नुपर्छ। अब लक्ष्मीले, स्वयं लक्ष्मीले नै आशीर्वाद दिएको छ। अनि आज के गर्दै हुनुहुन्छ त तपाईँ? बसिराख्नु भएको छ? हजुर, एकदमै आरामै छु। अब सम्झनाजीले फोन गर्नु भएको छ, आराम त हुनै पर्यो नि। रुगा
1: लागिरहेको
0: हो नि। अनि यस्तो बिरामी हुनुहुन्छ, पानी चाहिँ पिउनु भएको छ कि छैन त सम्झनाजीले? हजुर, पिउनु पर्छ। अनि आज कार्यक्रममा जोडिनु भएको छ सम्झनाजी, बसाईको बारेमा थाहा छ कि छैन?
1: गीत रोज नेपाल हो, आज धनगढीको बसमा भन्ने कमला घिमिरेको लगाइदिनु होला, मैले भित्र दिल्लीजीलाई नि भनेको।
0: हजुर, हुन्छ, हामी यो गीत राख्नेछौँ। तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ?
1: अब सर्वप्रथम हजुरलाई नै भन्न चाहे, अनि भित्र दिल्लीजीलाई र मेरो घर परिवार, सासु मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरूप्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, श्रीमान नारायण प्रसाद श्रेष्ठ, अनि मेरो छोरा धनप्रसाद श्रेष्ठ, बुहारी सशिता श्रेष्ठ, नातिनी इवा श्रेष्ठ, मेरो ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी चाहिएको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि सुखमाया परिवार, टिकाराम परिवार, राम परिवार, अनि सीता परिवार, मर्स्याङदेखि म भन्दा अगाडि आउने, पछाडि आउने, अघिदेखि नो ट्राई गरेको त, आज अहिले भने जोडिन पाएँ, खुसी लाग्यो लक्ष्मीजी।
0: हजुर,
1: यति नै भन्न चाहे लक्ष्मीजी, यति अगाडि आउने, पछाडि आउने, सम्पूर्णलाई भन्दै बिदा हुन्छु लक्ष्मीजी। हस् त, धन्यवाद।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई,
1: बाई बाई।
0: हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो। आजको बसाईमा उहाँले धनगढ़ीको बसमा भन्ने गीत रोज्नु भएको छ। यदि तपाईँ समर्थन गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ, र उहाँले सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर आजको बसाईबाट विदा भइसक्नु भएको छ। यति बेला उहाँले रोज्नु भएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
2: बाल विवाह नगरौ, बाल बालिकाको उज्यालो।

0: फाइदा उठाउनुहोस्।
1: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने फयमा, काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने छारे रोग फयमा,
0: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
1: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
0: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडेल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694878777।
3: गुड मर्निङ मिस,
1: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजौ।

0: हजुर, यो मिठो सांगीतिक कोशीलेसँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। आज हामी बुधबारको बसाईमा छौं। बुधबारको बसाईमा चारवटा विधाबाट तपाईँले गीत रोज्न पाउनुहुन्थ्यो भने आधुनिक विधा र लोक विधाबाट गीत सकिसकेको छ। अब तपाईँले चलचित्र विधा र पप विधाबाट मात्रै गीत रोज्न पाउनुहुनेछ। त्यसको लागि तपाईँले 0665520020 फोन गर्नुपर्ने हुन्छ। सात दिनको सातैबार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन पर्ने बसाईको दिनमा हामीलाई फोन गरेर सहभागी जनाउन सक्नुहुनेछ। हाम्रो कार्यक्रम रेडियो मर्स्याङदेको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। कसलाई सम्झिन चाहनुहुन्छ नाम लेखेर पठाउन सक्नुहुनेछ र कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। र पानी प्रशस्त मात्रामा पिउन नबिर्सिनुहोला। र कुनै ठाउँमा वर्षा र चट्याङ त्यस्ता जोखिमहरू पनि छ, तपाईँले चाहिँ एकदमै सतर्कता अपनाउनुहोला। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते नमस्ते
0: नमस्ते रिनाजी, सन्चै हुनुहुन्छ?
1: हजुर,
0: म पनि एकदमै सन्चै छु। अनि रिनाजीले धेरै समयपछि, धेरै दिनपछि फोन गर्नुभएको छ त। कता हराउनु भएको थियो रिनाजी?
1: आजकल धेरै जस्तो त्यही भएर नै रडियामा जोड्न पाउँदिन कि।
0: अनि रिनाजी, मौसम कस्तो छ त्यताको?

0: पानी पर्न पर्न जस्तो भर्छ, पानी चाहिँ पर्न सकेको छैन है भन्नुपर्छ।
1: अनि आज रिनाजीले खाजा के खाने विचार गर्नुभएको छ?
0: है हामी त दाल भात हो, यहाँ त मेलामा त
1: मेलामा हुनुहुन्छ है?
0: हजुर।
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ, मेलामा हुँदा हुँदै पनि एकदमै धेरै खुसी लाग्यो। आज रिनाजीले कुन गीत रोज्न चाहनुहुन्छ रिनाजी? हजुर हुन्छ, हामी बजाइदिनेछौ उक्त गीतबाट। तपाईँले सम्झना राख्नु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
0: सम्झिने भन्दा नि म नम्बर भन्छ है, मेरो प्रिय बहिनीको लागि लिएर सोचिरहेको छ भने नम्बर खिचेर फोन गर्नु भन्न चाहन्छु है।
1: हजुर हुन्छ।
0: 97134518
1: यो नम्बर चाहिँ तपाईँको। अनि विशेष गरी कसले दिन चाहन्छु भन्नुभयो रिनाजी?
0: प्रिया
1: बहिनी नै यो नम्बर दिन चाहनुहुन्छ है?
0: हजुर
1: हुन्छ, हामी पनि भनिदिनेछौ। र कसलाई सम्झिन चाहनुहुन्छ आजको विषयबाट?
0: प्रथम त हजुरलाई र भित्र फोन रिसिभ गर्ने दिदीलाई र ज जसले रेडियो मसेन्टी सुनेर बसिरहनु भएको छ उहाँहरू सम्पूर्ण सम्पूर्णलाई र देश विदेश हुने सम्पूर्णलाई र रेडियो होल टिमलाई र ज जसले मलाई रिना भनेर चिने नचिने सम्पूर्णलाई र श्याम प्रसाद दाईलाई भन्दै छोड्छु भाइ।
1: हजुर हुन्छ, नमस्ते, बाई बाई। रिनाजी हुनुहुन्थ्यो, धेरै दिनपछि जोडिनु भएको थियो, उहाँले गीत रोजिसक्नु भएको छ, साथै उहाँले नम्बर पनि छोड्नु भएको छ, 97134518 रहेको छ। विशेष गरी प्रियाजीको लागि उहाँले छोड्नु भएको छ। प्रियाजीले सुन्दै हुनुहुन्छ भने यो नम्बरमा फोन गर्नुहोला, 97134518। र यति बेला हामी रिनाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रममा जोड़िन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। यति बेला कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मीजी।
0: नमस्ते श्यामजी, सन्चै हुनुहुन्छ?
1: सन्चै छु।
0: अनि के गर्दै हुनुहुन्छ श्यामजी?
1: आज चाहिँ म फेदीगुना दिदी कहाँ आएको छु।
0: हजुर।
1: अनि यसो बस्दै अनि कल गरेको, कल लागिहाल्यो पनि।
0: फेदीगुनाको दिदी मेरो आउनु भएको छ है?
1: हजुर, फेदीगुना दिदी कहाँ आएको छु। त्यहाँ करेला घेनौलाहरू लिन आउनु न त बाबु भन्नुभएको थियो, त्यही भएर नि लिन आएको।
0: ओहो, भनेपछि फर्किने बेला गाह्रो हुने भयो श्यामजीलाई कोसेली बोक्न नसकेर।
1: गाडीमा सस्तो भइहाल्छ नि।
0: अनि श्यामजी, खुसीले गदगद भएर पानी पिउन बिर्सिनु त भएको छैन नि दिदीलाई भेटेर?
1: काम बिर्सिनु र
0: पानी त पिउनु पर्छ है।
1: हजुर।
0: अनि कार्यक्रममा जोडिनु भएको छ, दिदीसँग भेट्न आउनु भएको बेलामा पनि फुर्सद मिलाएर आजको बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन त?
1: छ नि, लोकगीतहरू, आधुनिक गीत, सिद्धि छ, चलचित्र गीत भनेछु।
0: हजुर, हुन्छ। हामी
1: हुन्छ, जुनै भाइ नि बजाइदिनु भनेछ लेकमा, के अरे हिमालयमा चौरी डुलाउँदै भन्ने चलचित्र छ नि एउटा पुरानो, त्यो भनेको भेटाउनु भएन त्यसले गर्दाखेरि अब जुनै भयो नि बजाइदिनु भनेको छु।
0: हुन्छ। अनि श्यामजीले कसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुरलाई पहिलो प्रथम, अनि त्यसै गरी दिदी बहिनीलाई र मेरो दिदी हुनुहुन्छ, दिदीलाई सम्झिन चाहन्छु र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै दिँदा हुन्छ। हस्, नमस्ते, बाई बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। श्यामजी हुनुहुन्थ्यो भर्खरै मात्रै, उहाँले फिल्मी विधाबाट गीत रोज्नु भएको छ, साथै सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। शुक्रराज र साइडीजीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन। म पास्टर हिलिहाङ सात घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज र साइडी निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरू सम्पूर्णको नाम लिनुभएको छ र लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ राजी। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागजोर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ, एकदमै धेरै धन्यवाद छ। अनि मिलन घायल मोटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोह कतार लेख्नु भएको छ, गुड आफ्टरनून। यम सरु मगरजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, तनहु देवघाटबाट यामसारू मगर एफए लाइफमा सुन्दैछु है। हिजो कल गरेको लागेको पनि फोन कट भयो, जे भयो नि सुनेर साथ दिन्छु ल। अब बस्ने गीत मार्फत सम्झन सन्देश राख्नुपर्दा साथीहरूलाई सम्झिँदै विदा हुन्छु भन्नुभएको छ। गुड आफ्टरनून यामसारूजी, तपाईँ चाहिँ एकदमै हराउनु भएको छ है, धेरै नै भइसकेको छ फोन। हिजो अरू साथीहरूले गर्नुभएको बेला, ट्राई गर्नुभएको बेला चाहिँ यहाँले फोन गर्नुभयो होला, त्यही भएर चाहिँ नलाग अब आजको त टाइम सकिसकेको छ, भोलि अथवा आगामी व्यवसायमा डेफिनेटली कल गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर, पक्कै पनि जोडिनु होला है त। मिडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, मिस यू अल माई फ्रेण्ड्स भन्नुभएको छ, हामीले पनि यहाँलाई सम्झिरहेको छौ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिकज्यू नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर नगरपालिका आठ बेलटार रायचोकबाट रेडियो मर्स्याङदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। यहाँलाई पनि नमस्कार फर्काउन चाहे। टेक बहादुरजीले फोन गर्नुहुन्थ्यो, अहिले चाहिँ हराउनु भएको छ, फोन गर्नुहोला है टेक बहादुरजी। र आज हामी बुधबारे बसाईमा थियौं, बुधबारे बसाईबाट अब चाहिँ छुटिने बेला भएको छ। आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर सातजना साथी जोडिनु भएको थियो, कृष्ण लामा, विवशजी, कामना गुरूङ, मीन राई, सम्झना श्रेष्ठ, रीना गुरूङ र श्याम प्रसाद अधिकारीजी जोडिनु भएको थियो। सातैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रमलाई लाइभ मार्फत सुनेर एकदमै राम्रो राम्रो प्रतिक्रिया दिनुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिँदै, कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै, कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
6: समिच्यो चौदा के मे बौदे लोटी पर्दिरो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
7: खै खै बहु कोई लोटरी भर दिलवा
8: आंगी समझो लोटरी पर दिऊ छामता ही गुदी
7: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोने खाले पनी आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
9: सतर्क न ठगि सक्या पर्दैन।
10: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश।
11: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
12: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
13: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
12: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
13: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
12: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
13: यस्तो विवाह स्वत बदर हुन्छ।
12: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
13: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
12: बाल विवाहका गम्भीर असरहरू,
13: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
12: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
13: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
12: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
13: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
12: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
13: ए, हाम्रो पहिचान यही नै हो त।
12: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
13: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
12: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
14: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
12: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
14: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
15: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
14: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
15: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
14: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
15: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
16: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
17: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको मर्सिङदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादबारे अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुगेको छ, तर अझै पनि आफ्नो अभिव्यक्तिबारे उठेको प्रश्नको जवाफ संसदमै दिन तयार भएका छैनन्। गत सत्र जेठमा प्रधानमन्त्री बालेन्द्रले प्रतिनिधि सभा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। त्यसक्रममा उहाँले बताउनु भएको थियो, तपाईहरूले एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाए भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा बिचेको रहेछ। प्रधानमन्त्री बालेन्दको यस्तो अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार विरोध गर्दै आएका छन्। यो विषयमा के तथ्य दिनुपर्ने होइन भन्ने माफी माग्नु पनि विपक्षी दलहरूको माग छ। खानेपानी मन्त्रालयका सचिव विश्वबाबु बुढासैनीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत तथा संरचनागत परिवर्तन शुरू गरेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बुधबार सचिव बुढासैनीले बजेट विनियोजनको पुरानो परिपाटी, मेलम्ची आयोजनाको अवस्था र संस्थागत पुनर्संरचनाका योजनाबारे जानकारी दिनुभएको थियो। उहाँले अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने तर समयमै फुकुवा नगर्ने प्रवृत्तिका कारण विकास आयोजनाहरू प्रभावित हुने टिप्पणी गर्नुभएको छ। सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन्। बर्दिएका उखु किसानहरूले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उहाँले यो विषय एकदम संवेदनशील भएको भन्दै संसदतर्फ सरकारको ध्यान आकर्षण गरेको छ। उहाँका अनुसार राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्री प्राइवेट लिमिटेडले 2082 पुष 22 गतेदेखि चैत 12 सम्म किसानहरूसँग लाखौं क्विन्टल उखु खरिद गरेको छ। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने 12 जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको अग्निसायर कृष्ण सवरण, गाउँपालिका 3 बस्ने 37 वर्षीय रंजित कुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका 6 बस्ने 27 वर्षीय रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका 8 बस्ने 35 वर्षीय हस्तश्रेष्ठ, धरान उपमहानगरपालिका 15 बस्ने 20 वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका 3 बस्ने 29 वर्षीय सनबिन किराती छन्। यसै गरी धरान उपमहानगरपालिका 6 बस्ने 23 वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढ़ी नगरपालिका 5 बस्ने 40 वर्षीय उमेश कुमार चौधरी, धरान उपमहानगरपालिका 17 बस्ने 35 वर्षीय धीरोज निरोला, सुनसरी इन्द्रुवा नगरपालिका 2 बस्ने 31 वर्षीय रोहित मेहता र धरान उपमहानगरपालिका 11 बस्ने 18 वर्षीय विनोद भट्टराई पनि प्रहरीले पक्राउ गरेको छ। सुन चाँदीको भाव आज बुधबार पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँ बढे 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै चाँदी आइतबार 10 रूपियाँले, सोमबार 20 रूपियाँले, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। दिउँसो दुई बजेको मर्सिङदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: California.
1: Extreme energy drink.
2: Ama, e ama. खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन उ हाम्रो पाला जस्तो ढिँडो आटाको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मसौरा चियापत्ती स्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9861 23284 र 9921 80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: विशिष्ट हररी खोलिब रेडियो मर्सिङ दुर्काले यो भाषाली कत्ते छाप कोही खैमु खोइन कि गल्छ्यो
10: ए छब्बिस पिसे घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ गल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकौनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि
8: के भयो दिदी तपाईलाई? सुन्छु छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
11: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
12: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक छारे रोग तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
11: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग फएमा
12: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
11: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
12: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
13: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
12: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
11: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887777।
7: यो मोबाइलले पनि तनावै दियो भने
14: होइन, के तनाव दियो ए खुसी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
14: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
15: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
17: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Livonia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसी

0: को युनिभर्सल चोकमा रहेको थ्री स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाउन। त्यहाँ त अल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
1: हजुर, अल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थ्री स्टार अल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लामसुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
3: गुड मर्निङ मिस,
4: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
4: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
2: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
8: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
9: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
10: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
9: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
10: हो नि भाउजू।
11: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
11: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
11: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेज बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
6: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू:
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
7: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर।

0: गरौं
1: बाल विवाह नगरौं बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गरौं।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: मर्संग देपिम 95 मेगाहर्ज 95 मेगाहर्ज।

प्रकाश राम सत राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख दुर्गप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नु भएको तपाईँको कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाइ छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान राखेको तर कुनै कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदन परिक्रमाबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ। यसैबीच आजको बैठकमा पनि एमाले नेकपा श्रम सांस्कृतिक पार्टी राप्रपा लगायतका विपक्षी दलका सांसदले प्रधानमन्त्री नरेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रदेश सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिसेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद आएको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पूर्व विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन्। तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रुलिङ गर्नुभएको छैन।

बैठकलाई सम्बोधन गर्दै सभापति प्रचण्डले 77 वटै जिल्लामा झन्डै 3 करोड नागरिकका लागि पर्याप्त र शुद्ध खाना पानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाब प्राप्त गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशको खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमन लगाएर तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्र प्रदान गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धारणीय यथार्थबीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चल्न सरकारको ध्यान आकर्षण गराएका छन्। यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुन मान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढी पहिरोका घटना बढ्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढी जारी भएकै बेला विज्ञहरूले लामो

क्षेत्रीय विकास केन्द्र इसी मोड का वित्तीय स्वस्थता सरस्वता संज्ञा का अनुसार सुक्खा अवधि बीच कई ठाउँमा हुने समय अत्यधिक वर्षाले विशेष गरी आकस्मिक बाढीको पहिलो निम्त्याउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमिन मिलेर श्रृङ्खलाबद्ध विपत्तिचरण गर्न सक्ने उहाँको भनाइ छ। इसिनोटकी श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसुनमा बढी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनले कम विपदको संकेत खानु नै सबैभन्दा ठूलो जोखिम रहेको हो भन्दै विज्ञानहरूले सुक्खाका बीचमा हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ बनाउन सुझाव दिएका छन्।

जसमा तपाईँको टेलिफोन प्राप्त संचार केन्द्र कुन रक्त समूहकोबाट कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यसै लगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत यता उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सिंह जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घण्टाभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र नशान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको घाटा बाँधेको ग्राहकहरूलाई 2082 साल असार नशान्तभित्र आकर्षक ब्याज र हजारा छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरो कपडा प्याकिङ गर्नु त सानो विशेषलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु।

ఉపయోగిస్తుంటా అన్ని క్యాన్సర్

どれがいいですか。खेल खबर फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2-2 पछि गएको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भिएआरको ढिलो निर्णय त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। साङ्घाको एम लियोन बिजनेस स्कुलका प्राध्यापक साइमन चार्डविकले इन्जुरीहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाडी मारुवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी पारेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भिएआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल कार्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलामाथि विकसित फाउल भएको थियो तर त्यसबेला भिएआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीका प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोडिएको विवाद सामना हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्दै नेत्रीका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 मिनट रोक्यो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्ट कारण देशमा स्वच्छ खाने पानी आपूर्ति गर्ने कार्ययोजना पुनर्गठन देश गर्न सरकारलाई संसदीय समितिको निर्देशन स्वच्छ खाने पानीको व्यवस्थापन गर्न राज्यको प्राथमिक कर्तव्य भएको भने अनियमित मनसुन र बढ्दो तापक्रमलाई हिन्दूको क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्दो हिमाली क्षेत्रमा चिन्ह भारत पूर्व सूचना प्रणाली सुदृढीकरण दिएको सुझाव प्रतिशत मानिसले एक साथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्तर्गत पूरै संख्या भएका क्षेत्रमा त्यो अन्धकारमा हुने

कुर्सेत कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसँग 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलका श्रावहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आशा

0: छ। समय सँगै परिवर्तन नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
1: स्वाधीनतिको सिर मणिचूरको काग।

0: स्वतंत्र ठुले आधुनिक कार्ड रिजर्भ स्थिर जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट julie.gov.nz मेरा छोराछोरीको सपना फान्टास्टिक उच्च शिक्षा बढ्नु यस्तै चाहन्छु अनि स्वास्थ्य हाम्रो सपना चाहनालाई पुरा गर्छ नेपाल जवान सेवा संघले
1: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको स्वागत छौँ
0: सम्पर्क नेपाल जापान सेवा सञ्चालकै नम्बर 44 28 242 44 28 242

सेवा समय एकजना टोकी कर्मचारी सरकारका रूपमा खटिए र त्यस्ता सेवा गरेको कर्मचारीलाई सहयोग पुर्याउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद

उहाँको ज्ञान रहेको सौन्दर्य तथाको कोशलका बासिन्दा पानी भयो भन्नुलाई काकाकन्दु हुनु परेको मात्र आक्रोश व्यक्त गर्नुभयो। अरू भने उहाँले दुई करोड लिटर क्षमताको पानी त्यहाँ पिटेका दबाई प्रतिक्रमा जान लागेको र दोस्रो चरणको पाइपलाइन विस्तारमा ढिलाइ भएकाले स्थानीय थप मर्कामा परेको उहाँको भनाइ छ।

tráfico de cables es una cosa, pero venga a usar la tráfico de cables a la mano aquí, ni el tipo de price sharing donde, exe un antes, bastante patio de la mano donde, exe chapis, tú me batí me cables a la mano, exe una mano que se va a cargar de la fabricación. र 35 रोजगारीमा विभिन्न टेस्ट प्राइमरीहरूले ठगिरहेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परिवारमा लमजुङको आफ्नो बहादुर दुरा, दुलखाकी कमला छत्तिस र खेती सरस्वती गिरी, दुलखाकै राम कुमार श्रेष्ठ र ब्राजुङका अमर सिंह भर्ती रहेका छन्। बहादुरले पोल्यान्ड पठाइदिने भन्दै एकजनाबाट 14 लाख, कमलाले सर्बिया पठाइदिने भन्दै एकजनाबाट 4,39,000, सरस्वतीले बेलायत पठाइदिने भन्दै एकजनाबाट 5 लाख, राम कुमारले पोर्चुगल पठाइदिने भन्दै एकजनाबाट 1 लाख, र अमरले जापान पठाइदिने भन्दै एकजनाबाट 2 लाख रुपियाँ लिएर सम्पर्क दिनुभएका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र अमरित पक्राउ भएका उनीहरूलाई थप अनुसन्धान एवं कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 घण्टा भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दुको क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्दो हिमाली क्षेत्रमा सीमा पार पूर्व सूचना प्रणाली सूत्र निगरानी टोलिएको सूचना। सिंहदरबारमा पुलिस चेयर र सहयोगी सेवा शुरू, सिंहदरबारका धेरैजसो कार्यालयहरू पानीको मन्त्री बनिसकेको छ। यहाँ सुन्दरी जग्गा गोपेश्वरका बासिन्दाले निरञ्जीको पानी नपाए आपूर्ति ठप्प पार्ने रासोका सांसद पाण्डेको चेतावना। चार घण्टा भित्रका खबर यति नै, 6 बजे नेपाल सरकार लिएर फेरि आउनेछौ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-9446 र 98-13-09-49-32।

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
4: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0663-520-152
5: मोबाइल 97460-00454
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: वनशांगी एफएम 95 मेगाहर्ट्ज।
1: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
2: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
1: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
2: मलाई त एकदमै मन पर्यो।
1: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: me a extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: Insomnia Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर विशेषहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: हेलो, मर्संग एफएम 95 मेगाहर्ज।
6: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
6: थप जानकारीको लागि सम्पर्क 98-560-74-486।
9: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
9: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
1: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98-560-46-662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Sonia.
1: Extreme energy drink.
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै होला कि सब

0: लाजै हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: Mania, Extreme Energy Drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
1: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
0: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फएमा
1: डर लाग्ने, गसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
0: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
1: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
2: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
1: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी शहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694888777। के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू:
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
4: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
6: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
6: अब यो फोहोर के गर्ने त?
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
6: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भए।
0: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
8: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

बजेसम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौ।

0: मैया देवी कन्या कलेज को स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विश्वविद्यालय अनुदान आयोग QAA प्राप्त इस क्षेत्रक उत्कृष्ट कलेज मैया देवी कन्या कलेज में स्नातक तह बीबीएस र बीए प्रथम वर्ष में बिहानी सत्र को भर्ना खुले जानकारी कराइन।
0: कलेज का विशेषता पर्याप्त सुविधा सहित अपने भवन
1: मल्टीमीडिया ई लाइब्रेरी तथा पुस्तकालय को सुविधा
0: छात्रवृत्ति को व्यवस्था
1: अंग्रेजी र नेपाली माध्यम दुबई में पठन पाठन कराइने।
0: थप जानकारी को लागि प्रिंसिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन संपर्क नंबर 0564-93-495।
2: दीदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ,
5: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
2: थप जानकारीको लागि सम्पर्क 98564-74486।

0: Siliconia.
1: Extreme energy drink.
2: Hello, Kansi. घर बनाउने काम सुरु भयो?
3: सबै कुरा भइरहेकै छ. अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर.
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी. म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ.
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो.
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662.
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ.
6: Extreme energy drink. Time check. अहिले ठीक 4 बजेको छ.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816774372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
9: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
10: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840008961।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या थलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्या घटना तल आफै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गरले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना
9: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
8: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
9: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
8: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
9: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
9: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
8: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
9: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
9: मासिक एकाइ परीक्षाको व्यवस्था
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
9: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
8: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
9: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
8: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
9: थप जानकारीका लागि
8: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 9864074553 9855 45875 9864085791 र 9864083862
10: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
10: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरा भरा
12: परम्परा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665220209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना

0: अमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र RCTC लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7 लमजुङ।
8: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-7465।
8: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भन्यो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: अनि तयो कागज के मेची वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै बधी?
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि बैंकरी
9: बैंकरी
8: चर चाहिँ तले लल्पर्दी चमलल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
6: सतर्क तना ठगी तब्द क्या जोगी ना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
13: मोडर्न सिटी हस्पिटल प्रणाली बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
12: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
13: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा
12: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
13: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
14: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
13: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
12: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694887।
15: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
16: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
15: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुस् है सँगै जाने नि
16: ल भइहाल्छ नि नानी
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
7: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
6: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेचिसर साथ भीमसेन थानचोक फोन 0665201120 मोबाइल 9846077745
14: लमजुङका लागि सामसोङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषण नगरपालिका 7 पुरानो बैङ्क चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 0665909999 9847279229 सेवा मोडल हस्पिटल प्राली बेसी सर 7

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

0: बजे सम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमाग को सुंदर बजार भोलेटार सड़क खंड को बिमिरे भंजांग क्षेत्र में प्रत्येक दिन साझा 7 बजेदी बिहान 5 बजेसम इस यात्रु महानुभावर में पर्न जाने असुविधा प्रति क्षमा प्राथ जिला प्रशासन कार्यालय लमजुंग
1: मोबाइलले पनि तनावै दियो भन्या
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको
3: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
2: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका 7 पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
5: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
1: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
5: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
1: मलाई त एकदमै मन पर्यो
5: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छड्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
6: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665204535 4575 विश्वास तपाईँको सेवा हाम्रो
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा

0: 5 एन 4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बर्तक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864 23284 र 9291 80746।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्गे निल पर्दिमो न्यो तने सतर्क तना ठगरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202009।

0: Mania?
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: सरकारले तोकियो मनसुन सक्रिय भएसँगै दिल्लीको जोखिम बढ्यो रामकुटले नियन्त्रण गर्ने उपायमा समुदायले राख्नुपर्ने स्थितिको भनाइ
1: आवश्यकले पानी गर्ने पछि सुन्दर हुने होला शरीर राख्ने कपडाहरू लगाउने होला
0: बिहानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा वार्ता गर्नु समय पराजय भइरहेको टिप्पणी ट्रम्पको भनाइसँग कच्चा तेलको भाव घट्यो
2: विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भोलि राति फ्रान्स र मोरक्को खेल्ने युद्धमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न
3: मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको विशेषलाई क्यान्सर उपचार गराउन इन्डियन सँगै लिएर जानुपर्ने हो।

क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भ

0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउनेलाई अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका बाँधेको ग्राहकहरूलाई 2082 साल असार मसान्तभित्र आकर्षक ब्याज र हजारा छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ।

0: स्वास्थ्य क्षेत्र हुन्छ। समाज अघिल्लो 58 वर्ष उमेरका कारण भोलिदेखि अवकाश जानुभएकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यसै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका स्वास्थ्य साथीलाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई सहित प्रसाद चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरीले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमहरूतिर 83 शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी पत्र सञ्चालन र व्यवस्थापन नियमहरूतिर 83 र कार्यकार नियमहरूतिर 83 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्य योजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
1: प्रधानमन्त्री नरेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमुखी वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री मन्त्रिपरिषदको कार्यमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योग व्यवसायीले भोगिरहेका व्यवहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकता अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा समानता तथा सरकार र निजी क्षेत्र बीच नियमित परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्योग व्यवसायमाथि हुने पक्राउ र धरपकडको विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्योगीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग र वाणिज्य महासंघ, नेपाल उद्योग परिषद र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित 2 पदाधिकारी सहभागी थिए।
0: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिषदले आज 30.09 अङ्कले घटेर 2621.5 बिन्दुमा झरेको छ। हिजो दिउँसो 24 अङ्कले बढेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीति शेयर बजारमा सकारात्मक प्रभाव पारे लगानीकर्ताको अनुमान थियो, तर बजारले घटेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 3.70% ओह्रालो आएको छ। आज लिप्सै घटेको पनि कारोबार रकम पनि बढेको छ। हिजो 4.40 करोड रुपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 शेयर

सेव गर्नु भएको हो. एमएलए सांसद राईले सोध्नु भएको तपाईँले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अगाडिमा भएको यहाँको भनाइ छ. स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुनै नसुन्ने सभामुखले माइक काटिदिएको दावी गर्नुभयो. त्यसपछि सभामुख अहिले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो. यसरी आजको बैठकमा

विषयमा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन विषयको भने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको भाग छ। प्रधानमन्त्री शाहले सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पूर्व विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफको लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष मांग गरिरहेका छन्। तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुख पनि रुलिङमा जानु भएको छैन। यसैबीच कानून न्याय तथा संसदीय कार्यका मन्त्री सविता गौतमले राज्यसभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि

अत्यधिक सरसोता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिम नदी पग्लन र अस्थिर बिहाल

0: यो ठप्प मधेस प्रदेशकै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश र गुरुङ्गेल प्रदेशको तराई क्षेत्रमा हावाहरू चल्ने सम्भावना भएकाले कृषक अनुसन्धान क्षेत्रप्रति पनि सतर्क रहन भारत सरकारले अनुरोध गरेको छ। भोलि पनि कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी छ। सुन्दै गर्नुहोला।

0: कसैलाई गर्भतिरित रक्षण निर्देशन अनि यी मनसुन र बढ्दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बारीको जोखिम बढ्दो रहेको खबर प्रस्तुत गरे। नेपाल प्रभावको प्राप्तिसँग मनसुन सक्रिय भएर पानी पर्न थालेपछि प्रमुखको जोखिम पनि बढ्छ। दैनिक जस्तो पानी पुगेकाले सड़क घर छेउछाउका पानी जनसक्ने खण्डाखण्डीमा वनस्पतिका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ्ने गर्छ। प्राय साउन भदौमा डेङ्गु जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यसपल्ट अहिलेसम्म डेङ्गु संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महाजनले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण बनाललाई सोध्नु भएको छ।
1: हामीले झन्डै पाँच वर्षको तथ्याङ्कहरूलाई हेर्यो भने सुरुको वर्षमा अलिक धेरै डेङ्गी देखिएको थियो। अहिले वर्ष 2022 भने तत्पश्चात डेङ्गी संक्रमण कम हुँदै गयो र विगत दुई वर्ष अगाडि देखिएको डेङ्गीको संक्रमण भन्दा तत्पश्चात देखिएको डेङ्गीको संक्रमण झन्डै 60% भन्दा पहिले कम भयो। त्यसै गरी यो वर्ष पनि पुष लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्यसलाई गत वर्षसँग यो केही समयसम्म तुलना गर्दाखेरि पनि आधाभन्दा कम छन् देखिन्छ। समग्रमा बुझाइ के हो भने डेङ्गीको जोखिम तर अनुसार नै जोखिम क्षेत्रमै छ। हामी शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ। जोखिम छ र जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौँ, रोकथाम गर्न सक्छौँ। खास गरी यो हाम्रो पाँच वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि भयो, डेङ्गी सार्ने लाखपट्टि अथवा लाखपट्टिको वृद्धि विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि भयो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्म राष्ट्र टुलसम्म पनि सर्टन डिस्ट्राइक क्रियाकलापहरू डेङ्गी सार्ने लाखपट्टि ढोका संस्थानलाई व्यवस्थित गर्ने सँगसँगै विद्यालय शिक्षामा

0: काँचै अलिक बढी डेङ्गीको केस चाहिँ देखिएको छ।
1: Thank you.

0: Sagi approaches to the best part of the city.
1: Thank you.

0: विकासलाई सम्पर्क गर्ने भन्ने विवरण समेत यता उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गर्न आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुन जानेछ।
1: बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सुरक्षा विभागले जनाएको छ। विभागका अनुसार जहाँ

राखेको छ। स्वास्थ्यले पहिले पनि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अन्डर पारमा घटेको छ भने खसीको मासुको भाव किलोको 1,700 रुपियाँ भन्दा माथि पुगेको छ। कृषि प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसँग बहुमते पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा विफल भएको भन्दै सत्तारूढ दलले सांसदहरूले तर्फमा असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोर गरेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ दल एमाले र काँग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत उल्लेख जारी गरेको थियो।

sea, algo va a que cobrar. Te dan más tiene que contar el patrón a Maris con Zen y saca que otro vea, tipo Tarakati, Marcos, Kati, Betuasa, Dios, Mar, Tarakati, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, no, द्रव्यले गएको शनिबारपछि भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेले आक्रमण गर्न थालेको यो हात्ती गएपछि पनि पटक पटक धारा काटेर रेडियो कलर लगाइएको हो। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा हात्ती मार्ने निर्णय भएको थियो। तर सेनाको फोन लागेपछि भागेर ज्यान जोगाएको ध्रुवले त्यसपछि 5 वर्ष सम्पर्क विहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। कालीखोलेरी गरिरहेको सडकले पहाडी जनजीवनमा व्यापक सुधार ल्याएको छ। राष्ट्रिय गौरवको यो आयोजना पूर्वी जवलप्रासदेखि मुस्ताङसम्म 445 किलोमिटर लामो छ, जसमध्ये 250 किलोमिटर कालो पत्र भइसकेको छ। पालपाल गुल्मी बागलुङ पर्वत म्याग्दी लगायत जिल्लाका बासिन्दाले पहिले सदरमुकाम पुग्न 4-5 दिन पैदल हिँड्नुपर्ने बाँकी थियो, जुन अहिले कन्ट्रोलमा छोडेको छ। सडक सङ्घ किसानको तरकारी दुध र कृषि

0: पाकिस्तान भएका छन् भने त्यो राजनीतिक उपन्यासम्मका धार्मिक स्थलमा पर्यटकको आवाज पनि बढेको छ।
1: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संसारमा आएको चार वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको छ। हवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन। टाइगर एसियाले सञ्चालन गरेको उडान बन्द भएको छ। कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन। विमानस्थलका निमित्त महाप्रबन्धक एसियान किशोर शाहका अनुसार समस्या यात्रावालाभन्दा बढी बजार व्यवस्थापनको रहेको छ। काठमाडौँ केन्द्रित सेन्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु गर्न कठिन भएको उहाँ बताउनुहुन्छ। निजी क्षेत्रका उहाँहरू भने सरकारको नीतिगत अनिवार्य भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छ।
0: मध्यक्षदेखि भदौ मसान्तसम्म आपात निस्किनु हो त अवस्था मर्जीमा कुरा नहुँदै मतरिया किसानको बगैँचाबाट सबै प्रकारका अवसर दिनेछन्। जातन चाँडो र ढिलो पाक्ने आफ्नो स्पर्श असाध नसकिने रीतिका हुन्। जित मध्यदेखि पन्ध्र असारसम्म बम्बई, असार पन्ध्रदेखि मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्न साथ कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जडा, हर्दिया र गुलाब खास सहितका आँपको मौसम शुरू हुन्छ। तर यसपालि आफ्नै मध्य बेलाले आँपका बोट खाली भइसकेका मङ्गाचा, रामनगर किसान घडी व्यवसायलाई पाउनेछ। साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अलिअलि असार मौसमका अघि नै सकेका छन्। यस्तै असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढेपछि समय अघि नै बेच्नु परेको किसान गङ्गाराम महतोले बताउनुभयो।
1: नेपालका पूर्णमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका जाने दुर्गामन्त्री भएको घोषणा गर्नुभएको छ। भारतीय इन्डियामा भइरहेको उत्तर एटलान्टिक सदस्यहरूको नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले जब आफै उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसी अब आफै उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्न समय बर्बाद मात्र भएको भन्ने ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरले सुरुमै कार्य हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसरी हर्नु जनवर्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन। तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेत रहेका अमेरिकी सैन्य विमानहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीचले सबै मोर्चाहरू दुग्राम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटवर्क अप्रमुख मार्क रुटले इरानले सुरुमा युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमणात्मक आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोल गालिबाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भङ्ग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाइ बाहिरमा आउने प्रति ब्यारल तेलको मूल्य 76 अमेरिकी डलरभन्दा कम रहेको थियो। तर लगतै त्यसको मूल्य बढेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ्ने अनुमान छ।
0: गणतान्त्रिक गणतन्त्र कङ्गोमा युगला संक्रमण पुष्टि हुनेको संख्या 1700 भन्दा नआएको छ। 1700 संक्रमण पुष्टि भएको 580 जना संक्रमणको ज्यान गएको भन्ने विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्ल्युएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 संक्रमित मृत्यु मध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा

क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति पौने 3 बजे फ्रान्स र मोरक्को खेल्नेछन्।

विकास का एउटा एजेन्डा जस्तो गोल र गोल रक्षा गर्ने पीआरको ढिलो निर्णय त्यसपछि उहाँले इन्टरनेट पक्षमा भएका निर्णयहरूले विवाद निकालेको छ। साङ्घाईको एमलिनियन बिजनेस स्कूलका प्राध्यापक साइमन चार्विकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इन्टरका लागि मार्वान अतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी पारेमा फल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि डिएआरहरूको प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्निका अनुसार अर्जेन्टिनाको

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: क्या आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
9: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
8: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
8: छात्रवृत्तिको व्यवस्था,
9: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
8: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-93-495।

0: मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: आर्थिक वर्ष सकिने लाग्दा लमजुङमा असारी विकासको चटारो, बजेट भुक्तानीमा सम्बन्धित कार्यालयका कर्मचारीलाई भ्याई नभ्याई, लमजुङमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति सक्रिय बनाउने निर्णय, दौड़ी गाउँपालिकाद्वारा उत्कृष्ट कार्य गर्ने 6 जना कर्मचारीलाई सम्मान, विपदको पूर्व तयारीमा जुट्न पालिकावासीलाई मर्सङ्गी गाउँपालिकाको अपील, र भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा कडेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर। अब समाचार विस्तारमा। आर्थिक वर्षको अन्त्य नजिक हुँदै गर्दा लमजुङमा विकास निर्माणका कामले तीव्रता पाएका छन्। विभिन्न योजना तथा योजनामा विनियोजित बजेट खर्च गर्नुपर्ने समय सीमा सकिनै लाग्दा जिल्लाभर विकास निर्माणको कामको चटारो बढ़ेको छ। जिल्लामा संघीय, प्रदेश र स्थानीय सरकारबाट समेत बजेट विनियोजन भएका विभिन्न योजनाहरूमा कामको गति बढ़ेको हो। विशेष गरी सड़क, भवन, खानेपानी, सिंचाई लगायतका योजनामा अन्तिम समयमा धमाधम काम भइरहेको पाइएको हो। बजेट फ्रिज हुन नदिँदा निर्माण कम्पनी तथा उपभोक्ता समितिहरूले कामलाई तीव्रता दिएका छन्। आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणको कामसँगै सम्बन्धित सरकारी कार्यालयहरूमा सम्पन्न योजनाको भुक्तानी लिन सेवाग्राहीहरूको भीड़ बढ़ेको छ। कामको चाप बढ़ेसँगै कार्यालयका कर्मचारीहरूलाई अनुगमन, प्राविधिक मूल्यांकन, कागजी प्रक्रिया र भुक्तानी व्यवस्थापन गर्न भ्याई नभ्याई भएको छ। सीमित जनशक्ति बीच एकैपटक धेरै योजनाको काम सम्पन्न गर्नुपर्ने भएकाले कार्यालयको कार्य सम्पादनमा समय दबाव बढ़ेको विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूले बताएका छन्। वर्षायामको समयमा हतार हतार गरिने विकास निर्माणले कामको गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ। लगातारको वर्षाले सड़क ढलान, भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रत्यक्ष असर पर्ने भएकाले दीर्घकालीन रूपमा काम टिकाउन हुने चिन्ता सरकारवालाले व्यक्त गरेका छन्। असर महिनामा मात्रै काम गर्ने प्रवृत्तिले प्रभावकारी अनुगमन समेत चुनौती बन्ने गरेको छ। हरेक आर्थिक वर्षको अन्त्यमा देखिने यस्तो असारी विकास केवल नीतिगत व्यवस्था मात्र नभई योजना कार्यान्वयन, बजेट व्यवस्थापन, ठेक्का प्रक्रिया र कार्यान्वयनमा हुने ढिलाइका कारण सर्जिएको व्यावहारिक समस्या भएको छ। योजनाको तयारीदेखि कार्यान्वयनसम्म समयमै प्रक्रिया अघि बढ़ाउन सके वर्षायामको हतार गुणस्तरमा आउने प्रश्न र अन्तिम समयमा हुने अनावश्यक चापलाई न्यूनीकरण गर्न सकिने अधिकांशको सुझाव छ। विकास निर्माणलाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउन आर्थिक वर्षको अन्तिम महिनामा केन्द्रित हुने परिपाटी अन्त्य गरी वर्षभरि नै योजनाको नियमित कार्यान्वयन र अनुगमनमा जोड़ दिनुपर्ने आवश्यकता देखिएको छ। लमजुङमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति सक्रिय बनाउने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखान तथा ओसार पसार नियन्त्रण जिल्ला समितिका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले समितिलाई पूर्णता दिँदै विभिन्न निर्णय गरेको छ। बैठकले स्थानीय तहमा गठन भएका मानव बेचबिखान तथा ओसार पसार नियन्त्रण समितिलाई थप सक्रिय र प्रभावकारी बनाउन समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको छ। साथै जिल्ला समितिका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, संसाधनको व्यवस्थापन तथा संस्थागत सुदृढीकरणमा जोड़ दिने निर्णय गरिएको छ। समितिलाई सक्रिय बनाउन जिल्ला प्रशासन कार्यालयमा सचिवालय स्थापना गर्ने र सोको जिम्मेवारी समितिको सदस्य सचिव प्रशासन कार्यालय लमजुङको प्रशासकीय अधिकृत नवराज शर्मा बोरालाई दिएको छ। बैठकले मानव अधिकार सम्बन्धी संस्था इन्सेकसँग समन्वय गरी मानव बेचबिखन तथा ओसार पसारको जोखिम रहेका व्यक्ति र परिवारको पहिचान, अभिलेखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। साथै एकीकृत सेवा कार्यालय लमजुङसँग सहकार्य गर्दै जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय भएको छ। समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रहनु भएको छ। सदस्यहरूमा सरकारी वकिल कार्यालय, जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष, संचारिका समूह लमजुङका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत सदस्य सचिव रहेका छन्। बैठकमा आमन्त्रित सदस्यको रूपमा जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरूङ, सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, एकीकृत सेवा कार्यालयका प्रमुख, मानव सेवा आश्रम जिल्ला शाखा संयोजक सहभागिता रहेको थियो।

0: मनसून सक्रिय भएसँगै बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको जोखिम बढ़न सक्ने भन्दै लमजुङ मर्सिङदी गाउँपालिकाले सम्पूर्ण गाउँवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार सार्वजनिक गरिएको अपील मार्फत गाउँपालिकाले विगतका वर्षमा मनसूनजन्य विपदका कारण जनधनको उल्लेखनीय क्षति भएको स्मरण गराउँदै यस वर्ष पनि निरन्तर वर्षाका कारण जोखिम बढ़न सक्ने भएकाले समयमै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो। गाउँपालिकाले मौसम तथा विपद सम्बन्धी पूर्व सूचनालाई गम्भीरतापूर्वक लिन अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान र आफ्नो टोल बस्तीमा हुने सम्भावित जोखिमलाई सचेत रहन आग्रह गरेको छ। कुनै पनि विपदको घटना भएमा तत्काल नजिकको प्रहरी चौकी सम्बन्धित वडा कार्यालय वा गाउँपालिकालाई जानकारी गराउन पनि अनुरोध गरिएको छ। सम्भावित विपदको समयमा उद्धार राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय जनप्रतिनिधि स्वास्थ्यकर्मी युवा तथा स्थानीय समुदायविद समन्वय र सहकार्य आवश्यक रहने उल्लेख गर्दै सबैलाई तयारी अवस्थामा रहन गाउँपालिकाले आह्वान गरेको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङद्वारा हस्ताक्षर गरिएको अपीलमा मनसूनको अवधिभर सबै नागरिकले उच्च सतर्कता अपनाएमा सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरिएको छ। साथै प्राकृतिक विपदको जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार सरकारवाला निकाय र समुदाय बीचको साझा जिम्मेवारी तथा सहकार्य अपरिहार्य रहेको गाउँपालिकाले जनाएको छ। लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिकामा कार्यरत असल र उत्कृष्ट छजना कर्मचारीलाई बुधबार सम्मान गरेको छ। आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा अन्तर्क्रिया तथा छलफल कार्यक्रमसँगै विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई सम्मान गरेको हो। गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष 82-83 सम्पादन भएका कार्यक्रम उपलब्धि तथा आगामी सुधारका विषयमा अन्तर्क्रिया र छलफल गरिएको थियो। सो अवसरमा उत्कृष्ट कार्य सम्पादनका आधारमा लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रंजित श्रेष्ठ, कृषि क्षेत्रमा नायब प्राविधिक सहायक श्याम सुन्दर प्रसाद पटेल, खानेपानी सहायक प्राविधिक रकेट बुढा, स्वास्थ्यतर्फ अनन्य मनमाया रावत र कार्यालय सहयोगीतर्फ फलिनी स्वास्थ्य चौकीका आइतबहादुर गुरूङलाई सम्मान गरिएको गाउँपालिकाका अधिकृत धर्मराज गुरूङले जानकारी दिनुभयो। सम्मानित कर्मचारीलाई गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विश्वबहादुर खले र प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले टीका लगाउँदै सम्मान पत्र र नगद प्रदान गर्नुभएको थियो। पालिका अध्यक्ष अधिकारीले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउन उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता थियो। आगामी दिनमा सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूको धारणा थियो। भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कणेल विरूद्ध 40,000 रूपियाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कणेलले जग्गा रोका गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग 40,000 रूपियाँ घुस मागेका थिए। उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट कणेलले जग्गा रोका गर्ने कार्य गरे बापत विभिन्न वाहना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिने 40,000 रूपियाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। आयोगले कणेलको उक्त कार्यालय भ्रष्टाचार निवारण ऐन 2059 को दफा 3 को उपदफा 1 को देहाया क बमोजिमको कसुर ठहर गर्दै बिगो 40,000 रूपियाँ कायम गरी सुई बराबर जरिवाना तथा कैद सजायको मागदाबी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको जनाएको छ।
1: बेसीसहर नगरपालिकाको जरूरी सूचना।
0: बेसीसहर नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
1: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन वार्षिक कार्यक्रम नीति तथा योजना खुद बचत सम्बन्धी नीति तथा योजना संचालकको नाम तथा बाँकी कार्यविधिको सूची साधारण सभाको बैठक सम्बन्धी जानकारी शेयर सदस्य संख्या र शेयर पूँजी संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
0: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसी सहर नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसी सहर लमसुङ।
1: नेपाली कथानक चलचित्र आयम जित बहादुर
2: एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ
3: एक दिन यसरी बोल्छु मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
1: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक लिएर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: चुप, नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य।
0: ओहो दाई, तपाईँले कति टाढो घर पनि छडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
6: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
7: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
8: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
0: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-4-63-38-518, 98-4-63-38-518।
9: मर्सेन्डी एफएम 95 मेगाहर्ज।
10: स्वागत छ। अब बाँकी समाचार। पोखरा महानगरपालिका 17 घालीपाट निवासी स्वर्गीय याम बहादुर थापाको स्मृतिमा उहाँकी धर्मपत्नी सुमित्रा थापा र सुपुत्र योगेन्द्र थापाले सर्वोदय सेवा आश्रम धर्मनाथ धामको आरोग्य ग्राम परिसरमा ध्यानात्मक श्वेत बुद्ध भगवानको प्रतिमा निर्माण गर्नुभएको छ। प्रतिमा निर्माणका लागि थापा परिवारले नगद 75,155 रूपियाँ आर्थिक सहयोग प्रदान गरेको सेवा आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। हाल प्रतिमाको आधारमा प्राकृतिक गुम्बोज निर्माण तथा सजावटको कार्य बाँकी रहेको जनाएको छ। यसै गरी हाल मकाउमा कार्यरत ध्रुव थापा र ज्योति अधिकारी थापाका सुपुत्र दृष्ण थापाको शुभ जन्मदिनको अवसरमा सर्वोदय सेवाश्रम धर्मनाथ धाममा बाबा आमाहरूलाई बिहानी खाजा र खाना सहितको भोजन सेवा प्रदान गरिएको छ। उक्त सेवाका लागि बैंक मार्फत नगद 10,005 रूपियाँ सहयोग प्राप्त भएको प्रचार प्रसार संयोजक मिश्रले बताउनुभयो। भोजन सेवा प्रदान गर्न बाबुको मायजू सन्जिना ओलिया अधिकारी र सक्षम ओलिया स्वयं उपस्थित हुनुभएको थियो। भोजन वितरणपछि बाबा आमाहरूलाई बाबुको दीर्घायु, स्वास्थ्य र सुख समृद्धिको कामना सहित आशीर्वाद प्रदान गरिएको सेवाश्रमले जनाएको छ। स्वर्गीय याम बहादुर थापाको पावन स्मृतिमा गरिएको धार्मिक योगदान तथा दृष्ण थापाको जन्मदिनलाई मानव सेवा मूलक कार्य मार्फत मनाएकोमा सेवाश्रमले सम्बन्धित परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साहित्यकार तथा सामाजिक व्यक्तित्व वसन्त अधिकारी गण्डकी प्रदेशको गरिमामय प्राज्ञिक संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सदस्यमा चयन हुनुभएको छ। प्रज्ञा सदस्यमा चयन भएपछि अधिकारीले आफूलाई उक्त जिम्मेवारीका लागि छनौट गरेकोमा गण्डकी प्रज्ञा प्रतिष्ठानको छनौट समितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। उहाँले प्रतिष्ठानले प्रदान गर्ने जिम्मेवारी इमानदारी, निष्ठा र समर्पित भावनाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिकारीले गण्डकी प्रदेशको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वर्धन तथा प्रवर्धनका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्य गर्दै सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै प्रतिष्ठानको उद्देश्य अनुसार सृजनात्मक तथा प्राज्ञिक गतिविधिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन आफूले सक्दो योगदान दिने बताउनुभयो। सदस्य चयनसँगै लमजुङका साहित्य तथा सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले खुशी व्यक्त गर्दै यसले जिल्लाको भाषा साहित्य र संस्कृतिको विकास तथा प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। विष्णु नगरपालिका ओडंगमा आठमा रहेको कर्पूरेश्वर पार्क सरसफाई गरिएको छ। विष्णु नगरपालिकाका जनप्रतिनिधि कर्मचारी स्थानीयवासी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा बुधबार पार्क परिसरमा सरसफाई गरिएको हो। नगरपालिकाले आयोजना गरेको वृहत सरसफाई कार्यक्रममा पार्क क्षेत्रको फोहोर संकलन छाड़ी सफाई तथा सार्वजनिक स्थल व्यवस्थापन गरिएको थियो। नगर प्रमुख गुमान सिंह अर्यालको स्वच्छता स्वच्छ सफा र स्वास्थ्य विष्णु निर्माणका लागि स्थानीय सरकारसँगै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउन नगरपालिका आवश्यक पूर्वाधार निर्माण र दीर्घकालीन समाधानका लागि निरन्तर प्रयासरत रहेको नगर प्रमुख अर्यालले बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सरसफाई कुनै एक दिनको अभियान नभए दैनिक संस्कार र साझा जिम्मेवारी भएकाले स्थानीय सरकार र नगरवासीको सहकार्यबाट स्वच्छ स्वस्थ र व्यवस्थित विश्व निर्माण गर्न सकिने बताउनुभयो। वडा नम्बर आठकी अध्यक्ष पवित्र थापा राणाले प्रत्येक घर आँगन र टोलबाट शुरू हुने सानो प्रयासले पनि नगरलाई स्वच्छ र हराभरा बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। मर्सिङकी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
10: आर्थिक वर्ष सकिने लाग्दा लमजुङमा असारे विकासको चटारो। बजेट भुक्तानीमा सम्बन्धित कार्यालयका कर्मचारीलाई भ्याई नभ्याई। लमजुङमा मानव बेच बिखान तथा ओसार पोसार नियन्त्रण जिल्ला समिति सक्रिय बनाउने निर्णय। दोर्जी गाउँपालिकाद्वारा उत्कृष्ट कार्य गर्ने छजना कर्मचारीलाई सम्मान। विपदको पूर्व तयारीमा जुट्न पालिकावासीलाई मर्सङ्गी गाउँपालिकाको अपील। र भूमि प्रशासन कार्यालय मनाङ नायब सुब्बा कडेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर। साँझ 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिमो नै तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Hibonia. Extreme energy drink.
1: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसार नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
3: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
3: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
3: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98-560-46-244।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सुवर्ण अवसर सुवर्ण अवसर।
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेना फिल्म हल चोक, लमजुङ।
6: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675201906, 0675203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य। विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने। उद्योगिका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन। मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन, 13% मात्रै पूरा। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
2: स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम। हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह। आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना। तराईमा नै हावाहुरीको चेतावनी।
3: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी तराई भएको स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।
0: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
5: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हतका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: काठमाडौँको उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई शहीद अश्वथन स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6ठौं राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2रो रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
5: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित संवादको आवश्यकता औल्याएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।

0: यही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
1: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको जस्तो देखिन्छ भनेको यति बेला पछिल्लो एक घण्टामा 15.4 मिटर वर्षा भएको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा हुने सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षा हुने सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावाहुरी पनि सम्भावना देखिएको छ।
0: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि 81 अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी, पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
2: ए लामो समयसम्म सुक्खा रहने र 81 फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढ़ी र विपदको पनि उत्तिकै सम्भावना चाहिँ देखिएको छ। त्यस कारणले हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा नदी तटीय क्षेत्रमा र शहरी क्षेत्रमा जुन बाढ़ी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसार नै हामी तयारीमा लागिराखेको अवस्था छ।
0: विज्ञानी यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा, पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन दुर्वा घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन, भूमि प्रशासन, नापी कार्यालय, जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर, प्रमुख मठ मन्दिर, पोखरी, पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 वटै जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
3: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई सक्षम, स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था, जातीय विभेद तथा छुवाछुतका घटना, जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको

0: मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यान आकर्षण गराउनुभयो।
1: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए आयोगसँग यसको विश्लेषण केही छ कि?
0: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज चौथो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्ट संघको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
2: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
3: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्भव पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपाका नेता गणेश परार जुलीसँग कुराकानी गरेका छौं।
3: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसरी सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला खिलाइएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्नु जसरी अफवा फैलाइएको छ, यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवा भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादकोलाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक हुन्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अफवाहको रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
8: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
3: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयार गरेका कुराहरू हुन् यी सबै।
8: जस्तो अब अहिले रासोपाले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला होइन, सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
3: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै सिर्फ संसद दलको नेताको विषय मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्मत रूपमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाबमा मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाजिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान त संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
8: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति सुरु भएको हो यो महाधिवेशन पछाडि कि के छ?
3: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझै यसरी भनौँ रासपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति त्यो डरका कारण रासपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
9: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
2: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं।
9: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ। र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभावले चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ।
13: जस्तो यहाँले देख्नुभएको सकारात्मक
9: कथाहरू पोजिटिभ स्टोरीहरू जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन सङ्घर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभई अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ।
13: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विषय छ आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नका लागि
14: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन. जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ. कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मेन स्ट्रिम मिडिया भनाउँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न. महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न. महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन. त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ. उहाँहरूले जे भन्यो त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ. त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन. त्यसैले यी विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ. र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए भने मात्र बल्ल महिलाका विषय वस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा.
13: सरकारले
14: जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्लुडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन. त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युजलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ. त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ.
13: पोलिटिकल बिट, प्रेस बिट, आर्थिक बिट भनेर छुट्याएर बिटै बनाएर न्युज लेख्ने काम भएर आउँछ, प्रसारण गर्ने काम भएर आउँछ. तर आदिवासी जनजाति महिलाको बिट छुट्टै बनाएर हरेक मिडिया हाउसले त गरेका छैन. यसमा चाहिँ तपाईँ के भन्नु?
14: जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन. तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ. त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ. त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको, ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ. तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै. त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन. महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ. तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ. हजुर, त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ, सचेत छौँ होइन. र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ. र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ.
2: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ. सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ. जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ. 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ. अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्. र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
15: Extreme energy drink. Time check. Ahile thik 8 bajeko cha.
16: Extreme energy drink. Taste the difference. Feel the energy.

0: चुतिनिबी रेडियो कार्यक्रम क्री चमेजी आफै नकाञ्चीमा फेरि व्यक्त लाभा गहिरो माया कृतज्ञता दिँदा सामान्य भावनात्मक कथा हो कार्यक्रम री चमेजी आफै न कोलमेदा क्या भए तिमी सम्झना भए बिमो तिजी आफैजी खैमैन सौतिनी आमाजी लभा व्यवहार आलाना आफै न चमे पारै फाराबा नभा थेरि मैस्परी टिमरी स्यार सुसार लभा विद्यालय याउभन्दा वैशोक र सेमीबा चमेजी मन परिबा चवा सैमैमै लमीबा पिबा लैमरी बिलिथेबा माया ममता पिङभरी फाराबा चमे न कथाङ्गेजी कार्यक्रमले आर्थिक रूपले गाह्रो तपाईँहरू बिनी कान्छी माझी आफै न रहर त्याग दिमरी चमै न खुसी चमै न खेमिबै लागे चमै न भविष्य लागि लभ सङ्घर्षै न उजागर लै म चुर कथाजी चमै न केवल खेवा लागि मात्र आतना इमान्दार आत्मसम्मान दिएर जिम्मेवार मि तबा लोमिबा क्री कथा रूपले प्रस्तुत लै म केमेजी बिनी केमेसै नोरी छैली तामै लोय थिसुम बिहा निन रेडियो जिमेल आइडी मसङ्गी रेडियो @gmail.com दे फेसबुक मेसेन्जर रे फ्रीमा रे पिमिल खामो कार्यक्रम सेनोबे ताइना 1900 श्रृंखला तिनी बे लागि छोगयो छलयो हरेक बुधबार निनबे 8 बजे नि केमै न सेनोबे तामै खेबलामो केमै न भावना दे स्वर पिबा लामो तलिबिहा तायो भावना जी निन्यो बा अधिकार भो अन्तिमरी सेनोबे ताइ निमरी जिबा तायो थुमेरे धन्यवाद पिमरी फेरि अर्को श्रृंखलारी अर्को थुइनो सेनोबे तापै मरी खबा वाचते बालो प्रविधि त क्या साथ विवाह प्राविधिक थु दिलुदे धन्यवाद पिमरी ना खुशी माया तमुसे बिनी विदा किमो रेडियो मर्सिङदी 95 मेगाहर्जले इन्टरनेट अनलाइन रेडियो मर्सिङदी.org यजिन दलत ओ छ्याजलो ग्यासजे ओर्छे
1: सेरबेता सबदरी फेरिछु सेनोरबेता खुशी माया दिबालो।

0: डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
1: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845086780।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
7: मोडल सिटी हस्पिटल प्राली, बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फयमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फयमा
7: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लिएको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
7: उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा,
8: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
7: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 9764988777।
9: समिच्यो चौदा क्या बोधे लोटरी पर्दिरो बैंगने विवरण पी भी मुई खाता खै हम्रो
10: खै खै बहु कोई लोटरी भरदिल
11: लोटरी पर्दी
10: भर्दी आ भर्दी लोटरी खाली पर्दी बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै विषय खैमै विश्वास आलन फोन खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
11: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
13: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
8: विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीए प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
8: मल्टिमिडिया

0: ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
1: छात्रवृत्तिको व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
1: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 0665520209।
4: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
5: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु पर्छ।
1: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव
2: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
1: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटास्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोर्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
4: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सीटमा राखेर अगाडि बढ़ाउने हो र अहिलेसम्म
5: जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टुटी पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ भने उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
1: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
5: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
1: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
6: सामान्य प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यस पछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
1: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनैतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
7: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नामका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्चिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्के ह्याबिनेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने वा त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू नेतृत्वकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई।
8: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के टाइम
7: यसलाई यसो भन्छु जस्तो भनौँ न एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्। यस्तोको लागि चाहिँ
8: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन् यो निशुल्कै जस्तो
7: होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जसो संस्थाहरू लिजमा आएकै छैनन् त्यस कारणले गर्दा उनीहरू भोगाधिकार भन्दा मक्का परेर बसेका छन्। जो जो चाहिँ तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन, सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस्
2: भन्न खोजेको हो। उस्तै गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दर्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दर्ताको प्रक्रिया, लिजको प्रक्रिया र तपाईँको वगाधिकार, त्यसमध्ये वगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
8: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
2: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न, लगभग 1500-1800 रोपनी जग्गा त हराइछ त्यो हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चित्तले समीक्षण गर्नु भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्न पर्यो, दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको नक्सा डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिगमनको विषयमा। अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा सेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छ नि त, यो फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
1: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा। ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबारभित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
3: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराति हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560 74486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
14: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
13: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
14: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
13: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
15: यो मोबाइलले पनि तनावै दियो भने
16: होइन, के तनाव दियो ए खुशी?
15: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
16: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
16: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मरम्मत केन्द्र भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो चौदह के में बोधे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीजो लोटी पर दिवों छापता ही गुदी
1: बढ़ दी आ बढ़ दिवा लोटर खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरै जनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि हुलाकमा जाऊ न,
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
11: हेर्न माले
12: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।
13: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब हो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
4: रोजगार सेवा केन्द्र बीसी सहर 9847-14549।
6: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु।

0: छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
0: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
1: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850086780।
4: अनि तयो कागज के मेची वा? अँ झिल्काई, के पर्सनल नम्बर ब्लक लै वी?
5: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खर्खाई।
4: अनि ब्याङ्क री?
5: ब्याङ्क री?
4: अँ
5: सर चाहिँ तली लग पर्दी
4: चम्लल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तब दक्या जोगी न
6: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
8: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
8: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: सुवर्ण अवसर।
1: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउन्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लम्जुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556042057 र 9840067787।
8: तपाईलाई कुनै स्वास्थ्य समस्या छ, त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542913236 र 9540058261।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र

0: me a extreme energy drink.
1: Extreme energy drink. Time check. Aile thik 10 bajeko cha.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।